0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98-580-25002 र 98-20-43-41-61।
4: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
5: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनचाँदी पसलमा नै किन नि?
5: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
4: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
5: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
4: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-483-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ। यस ट्यान्सेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भुरीगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 7 गते बिहिबार, सन् 2026 जुलाई 23 तारीक असार शुक्ल पक्षको नवमी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिङ सोल्युसन।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा, प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पीड़ितको जोड़, शिक्षा र स्वास्थ्य कर खारेजी प्रक्रिया अघि बढ़्यो,
0: सामुदायिक विद्यालयबाट सरकारले 20 थरी शुल्क असुल्दै, विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य लागू भए झण्डै 73,000 विद्यार्थी लाभान्वित हुने,
1: पर्याप्त गृह कार्य विनय, सरकारले नयाँ कर प्रणाली लागू गरेको विज्ञको भनाई, नागरिक र सरकार बीचको सन्तुलन मिलाएर करको दर निर्धारण गर्नुपर्नेमा जोड़,
4: राजस्व अथवा करको दर यति बढ्ता पनि नहोस् जनताले तिर्न नसकोस्, यति कम पनि नहोस् सरकारै चल्न नसकोस्।
0: अमेरिका र साउदी अरब बीच ऐतिहासिक आणविक सम्झौता, शान्तिपूर्ण परमाणु ऊर्जामा सहकार्य गर्ने,
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।
2: कानूनको स्नातक तह BA LLBमा भर्ना खोल्यो। शैक्षिक सत्र 2083 लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय BA LLBमा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट +2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्रेङ, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। अनुचित लेनदेन अर्थात मिटर ब्याजका पीड़ितसँग भएको 9 बुधे सहमतिलाई हिजो बसेको मन्त्री परिषद बैठकले अनुमोदन गर्दै मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखत अर्थात कपाली तमसुक चेक दृष्टिबन्धकी लगायतलाई अवैध घोषणा गरेको छ। फर्जी तमसुकका आधारमा घरबार विहीन हुन पुगेका तथा मुद्दा मामिला खेपिरहेका पीड़ितले सरकारको यो घोषणाबाट राहत महसुस भएको प्रतिक्रिया दिएका छन्। अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सन्दर्भमा आन्दोलनरत पक्षसँग भएको सम्झौतालाई अनुमोदन गरेको मन्त्री परिषद बैठकले जनाएको छ। सरकारको यो निर्णयले गर्जो टार्ने निहुमा दिइने रकम र त्यसैको आड़मा बनाइने तमसुकले उठीवास लगाउनेहरूको चेत खुल्ने मिटर ब्याज विरूद्ध पीड़ित किसान मजदूर आन्दोलनका भोजपुरा इन्चार्ज शिवशंकर महतोले बताउनु भएको छ। उहाँका अनुसार मधेस प्रदेशमा मात्रै 1 लाख भन्दा बढ़ी तमसुक साउ महाजनको हातमा छ। पीड़ितले लिएको रकम भन्दा 4 वर्षसम्मको तमसुक बनाइएको उहाँको दावी छ। आन्दोलनरत मिटर ब्याज पीड़ितका अगुवा र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वको सरकारी टोलीबीच साउन 1 मा वार्ता भएको थियो। यही वार्तामा 9 बुधे सहमति भयो। त्यसपछि पीड़ितहरू भइरहेको आन्दोलन रोकेर घर फर्किएका छन्। मिटर ब्याज विरूद्धको आन्दोलनका अगुवा लक्ष्मी घिमिरेले सहमति पत्र मन्त्री परिषदबाट अनुमोदन हुनु महत्वपूर्ण सफलता भएको बताउनु भएको छ। तर यो कार्यान्वयन हुन्छ कि हुँदैन त्यो मुख्य पाटो अझै पनि बाँकी छ। घिमिरेले भन्नु भएको छ, मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा पूर्ण रूपमा कार्यान्वयन हुनुपर्नेमा पीड़ितको जोड़ शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: यसैबीच सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर पूर्ण रूपमा छूट दिने प्रक्रिया अघि बढ़ाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले आर्थिक ऐन 2083 बमोजिम लगाइएको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय अनुमोदन गरेको हो। चालू आर्थिक वर्षको बजेट मार्फत घोषणा गरिएको यो कर साउन 1 गतेदेखि कार्यान्वयनमा आएको भए पनि चौतर्फी विरोध र आलोचना भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत यो कर खारेजीको घोषणा गर्नुभएको थियो। प्रधानमन्त्रीको घोषणा बमोजिम अर्थ मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदले स्वीकृत गरेको छ।
1: फेरि पनि शिक्षाकै खबर। सरकारले संविधान र ऐन विपरीत विद्यालय तहका विद्यार्थीबाट दर्जन भन्दा बढ़ी शीर्षकमा शुल्क असुल्दै आएको छ। एक विद्यार्थीले कक्षा 9 देखि 12 सम्म पुग्दा विभिन्न शीर्षकमा सरकारलाई 5,000 रूपियाँ भन्दा बढ़ी शुल्क बुझाउनु पर्ने बाध्यता छ। कक्षा 9 देखि 12 सम्म हरेक कक्षामा वार्षिक 4 देखि 6 लाख विद्यार्थी भर्ना हुने गरेका छन्। यसरी हिसाब गर्दा रजिस्ट्रेशन परीक्षा शैक्षिक प्रमाणपत्र शुल्क बापत मात्रै राज्यले हरेक वर्ष विद्यार्थीबाट 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन गर्छ। यसका अतिरिक्त पनि सरकारले विभिन्न शीर्षक तोकेर शुल्क उठाउँदै आएको छ, जुन निशुल्क शिक्षा सम्बन्धी संवैधानिक व्यवस्था विपरीत हो। संविधानको धारा 31 मा हरेक नागरिकलाई राज्यबाट आधारभूत तह अर्थात कक्षा 8 सम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तह अर्थात कक्षा 12 सम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ भन्ने लेखिएको छ। यो संवैधानिक व्यवस्था कार्यान्वयन गर्न अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 र नियमावली 2077 समेत जारी भएको छ, तर विद्यार्थीबाट शुल्क उठाउन भने रोकिएको छैन। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा 9 मा पुगेका सामुदायिक र निजी विद्यालयका प्रत्येक विद्यार्थीसँग सरकारले 300 रूपियाँका दरले रजिस्ट्रेशन शुल्क उठाउँछ। तीनै विद्यार्थी कक्षा 10 मा पुगेपछि 500 को दरले आवेदन शुल्क उठाएर विद्यालयले सरकारलाई बुझाउँछन्। बोर्डका सूचना अधिकारी नारायण पोखरेलका अनुसार कक्षा 11 मा विषय दर्ता शीर्षकमा प्रत्येक विद्यार्थीबाट 400 रूपियाँको दरले शुल्क लिइन्छ। कक्षा 11 मा हरेक वर्ष 4 लाख हारारीमा विद्यार्थी भर्ना हुने गरेको तथ्याङ्क छ। कक्षा 9, 10 र 11 मा शुल्क बुझाएका विद्यार्थीसँग कक्षा 12 मा पुनः परीक्षा आवेदन शुल्क बापत 800 का दरले बोर्डले रकम उठाउने गर्छ। परीक्षा उत्तीर्ण भएपछि कक्षा 10 र कक्षा 12 को शैक्षिक प्रमाणपत्र प्राप्त गर्न पनि सरकारले विद्यार्थीसँग शुल्क नै असुल छ। संविधानमा निशुल्क शिक्षा तर सामुदायिक विद्यालयबाटै सरकारले असुल छ 20 थरी शुल्क शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: यस्तै सरकारले वर्षौंदेखि कागजमै सीमित रहेको विश्वविद्यालय तहको 10% अनिवार्य छात्रवृत्ति व्यवस्थालाई यसै शैक्षिक सत्रदेखि कड़ाईका साथ कार्यान्वयन गर्ने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले 21 विश्वविद्यालय र 8 स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएसँगै विभिन्न विश्वविद्यालयले पनि छात्रवृत्तिका लागि धमाधम सूचना जारी गर्न थालेका छन्। सरकारको निर्देशनपछि विश्वविद्यालय छात्रवृत्ति कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ। त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आंगिक र सम्बन्धन प्राप्त सबै क्याम्पसलाई 10% छात्रवृत्ति अनिवार्य गर्न, वेबसाइटमा विवरण सार्वजनिक गर्न तथा तथ्याङ्क निर्देशनमा पठाउन भनेको छ। झण्डै 5,00,000 विद्यार्थी अध्ययनरत त्रिवीमा मात्रै व्यवस्था पुनः कार्यान्वयनमा भए झण्डै 50,000 विद्यार्थीले निशुल्क अध्ययन गर्न सक्नेछन्। पूर्वाञ्चल विश्वविद्यालयले 30,700 विद्यार्थी अध्ययनरत आफ्ना क्याम्पसमा छात्रवृत्ति प्रक्रिया शुरू गरेको छ। राजर्षि जनक विश्वविद्यालयले भर्ना खुलाउनु अघि नै 10% सीट सुरक्षित गर्न निर्देशन दिएको छ। यस्तै सुदूरपश्चिम विश्वविद्यालयले भर्ना प्रक्रिया थाल्दा नै 10% सीट छुट्याउन निर्देशन दिएको विश्वविद्यालयका सहायक प्रशासक नवीन बहादुर बमले बताउनुभयो। कृषि तथा वन विज्ञान विश्वविद्यालयले पनि गएको 29 असारको सिनेट बैठकको निर्णयलाई टेकेर 10% सीट अनिवार्य रूपमा छुट्याउन क्याम्पसहरूलाई परिपत्र गरिसकेको छ। विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य, कडाईका साथ लागू भए झण्डै 73,000 विद्यार्थीले पाउनेछन् निशुल्क उच्च शिक्षा। नयाँ पत्रिकामा खबर छ।
1: कायाका इरनमा सन्तुलित करको दर निर्धारण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: NBL सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
7: हिमस्टार फर अ कम्प्लिट होम।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा, प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पीड़ितको जोड़, शिक्षा र स्वास्थ्य कर खारेजी प्रक्रिया अघि बढ़्यो, सामुदायिक विद्यालयबाट सरकारले 20 थरी शुल्क असुल्दै विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य लागू भए झण्डै 73,000 विद्यार्थी लाभान्वित हुने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपालमा विदेशी प्रत्यक्ष लगानी एफडीआई प्रतिबद्धता अपेक्षा अनुसार बढ़न सकेको छैन। सरकारले विदेशी लगानी आकर्षित गर्न कानूनी तथा नीतिगत सुधारका प्रयास गरे पनि आर्थिक वर्ष 2082-83 विदेशी लगानी प्रतिबद्धता अघिल्लो वर्षको तुलनामा झण्डै 11% घटेको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष 82-83 1,116 उद्योग तथा परियोजनामा 58,185,305 रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता स्वीकृत भएको छ। अघिल्लो आर्थिक वर्ष 81-82 नेपालले झण्डै 64,96,000,000,000 रूपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त गरेको थियो। यसरी 1 वर्षमै झण्डै 7 अर्ब रूपियाँ बढ़ीले लगानी प्रतिबद्धता घटेको खबर आजको नागरिक दैनिकमा छ।
1: सरकारले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत कर प्रणालीमा व्यापक परिवर्तन गर्यो। उद्देश्य हो राजस्व बढ़ाउने, करको दायरा विस्तार गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने। तर केही नयाँ कर व्यवस्था घोषणा भएको केही समयमै सरकार दबावमा पर्यो। निजी क्षेत्र, उद्योगी व्यवसाय र सर्वसाधारणबाट व्यापक विरोध भएपछि सरकारले केही करका व्यवस्था फिर्ता लिएको छ भने केहीमा संशोधन गर्दैछ। विज्ञहरू भने पर्याप्त अध्ययन र परामर्श बिनै करका दर परिवर्तन गरिनु नीतिगत अस्थिरताको संकेत भएको बताउँछन्। थप जानकारी सहित सुनौ यो सामग्री।
2: आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दै सरकारले विभिन्न करका दरमा परिवर्तन गर्यो। केही वस्तुमा भन्सार महसुल बढ़ायो, केही क्षेत्रमा अन्तशुल्क र मूल्य अभिवृद्धि कर भ्याट सम्बन्धी व्यवस्था परिवर्तन गरियो। डिजिटल सेवा, विलासिताका वस्तु तथा केही आयातित सामग्रीमा पनि थप करको व्यवस्था गरिएको छ। यसले राजस्व बढ़ने, कर प्रणाली आधुनिक बन्ने, आन्तरिक उत्पादन प्रोत्साहन गर्ने सरकारको दावी थियो। तर बजेट सार्वजनिक भएको केही दिनमै विरोध शुरू भयो। उद्योग व्यवसायले करका नयाँ व्यवस्था व्यवहारिक नभएको बताए, उत्पादन लागत बढ़ने, व्यवसाय सञ्चालन महँगो हुने र अन्तत उपभोक्ताले नै मूल्य वृद्धिको भार बोक्नुपर्ने उनीहरूको तर्क छ। दबाव बढ़ेपछि सरकारले केही निर्णय फिर्ता लिएको छ, केही करका दर घटाएको छ, केही व्यवस्थामा संशोधन गरेको छ। शुरूमा लिएको निर्णय फेरि सच्याउनु पर्दा सरकारको तयारीमाथि नै प्रश्न उठेको छ। पूर्व मुख्य सचिव डाक्टर विमल कोइराला,
8: हतारमा निर्णय गर्ने र अलिकति होस पुग्दाखेरि पछताउनु पर्ने प्रक्रिया चल्यो भने चाहिँ यो जस्तो घातक कुरा मुलुकको निम्ति केही हुँदैन। अब सरकारले चाहिँ भइरहेका स्रोतहरूलाई नै अलि निमोट्ने, अलिकति निचोर्ने कामपट्टि लाग्यो, जुन चाहिँ अहिलेको परिस्थितिलाई सुहाउँदो कुरा थिएन।
2: विज्ञहरूका अनुसार कर नीति केवल राजस्व उठाउने माध्यम मात्र हो नभई यसले लगानी, उद्योग, व्यापार, रोजगारी र समग्र अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले कर निर्धारण अघि पर्याप्त अध्ययन, तथ्यगत विश्लेषण र सरकारवालाहरूसँगको परामर्श अनिवार्य हुन्छ। सरकारले पहिले कर बढ़ाउने, त्यसपछि विरोध भएपछि फिर्ता लिने वा संशोधन गर्ने प्रवृत्ति राम्रो होइन। कर नीति बारम्बार परिवर्तन हुँदा व्यवसायीले दीर्घकालीन योजना बनाउन सक्दैनन्, नयाँ लगानी पनि प्रभावित हुन्छ, यसले आर्थिक गतिविधि नै सुस्त हुने जोखिम बढ़ाउँछ।
8: त्यसका अनुसार बनेको राजस्वको संरचना बीच बीचमा परिवर्तन गर्न साथ फेरबदल हुन्छ र त्यो राजस्वको आकार जुन कल्पना गरेका छ त्यो प्राप्त हुँदैन, त्यो बढ्दैन। अनि त्यो नोक्सानी त के हो भने नेपाली जनतालाई नै हो नि। त्यो नोक्सानी कसरी पूर्ति गर्न सक्छ सरकारले जनतालाई नबिझाइकन नदुखाइकन भन्ने कुराको आकलन त सरकारले राख्नु पर्यो।
2: यता करको प्रभाव अन्तत आम नागरिकसम्म पुग्छ। पहिलेदेखि नै महँगीको दबाव खेपिरहेका नागरिकका लागि नयाँ कर वा कर वृद्धि थप आर्थिक बोझ बन्न सक्छ। त्यसैले कर निर्धारण गर्दा नागरिकको क्रय शक्ति र जीवनयापनको लागतलाई पनि समान रूपमा ध्यान दिनुपर्ने देखिन्छ। फेरि एकपटक पूर्व मुख्य सचिव डाक्टर कोइराला,
8: राजस्व अथवा करको दर यति बढ्ता पनि नहोस् जनताले तिर्न नसकोस्, यति कम पनि नहोस् सरकारै चल्न नसकोस्, त्यो मध्यस्थता खोज्नुपर्छ। कम कर उठाएर सरकारै चल्न नसक्ने परिस्थिति पनि नहोस्, धेरै उठाएर सरकारले तिर्न नसक्ने परिस्थिति पनि नहोस्।
1: करका विषयमा पूर्व मुख्य सचिव डाक्टर विमल कोइरालासँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, प्रधानमन्त्री बालेन्द्र शाहले असार 24 यता 11 क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसक्नु भएको छ। प्रधानमन्त्रीका सल्लाहकार, प्रमुख स्वकीय सचिव उपस्थित हुने यस्ता छलफलमा सरकारवाला मन्त्री भने सबै सहभागी हुने गरेका छैनन्। उपकुलपतिहरूसँगको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेल र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र शिक्षा मन्त्री पोखरेल सह अध्यक्षको हैसियतमा सहभागी हुनुहुन्थ्यो। होटल संघ नेपालको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेललाई सहभागी गराइएको थियो। आर्थिक क्षेत्रका छलफलमा अर्थमन्त्री सोडिम वाग्ले र उद्योग मन्त्री गौरी कुमारीलाई सहभागी गराइएन। ऊर्जा उत्पादक संघको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ र निर्माण व्यवसाय संघको छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि उपस्थित थिएनन्। छलफलबाट तय भएका निर्णय कार्यान्वयनका लागि पनि प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र मन्त्रालयलाई नै जिम्मा लगाउनु पर्ने हुन्छ। म्याराथन छलफलमा प्रधानमन्त्री किन सहभागी छैनन् सबै मन्त्री शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: साउदी अरबले नेपालमा श्रमिकलाई आर्थिक भार पर्ने गरी एकतर्फी रूपमा सिप परीक्षण कार्यक्रम एसभीपी कार्यान्वयनमा ल्याएको छ। अब एसभीपी प्रमाणपत्र नभएका श्रमिकले साउदीमा काम गर्न जान पाउने छैनन्। काठमाडौँमा रहेको साउदी दूतावासले एसभीपीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। यसअघि साउदीले गएको असार 3 गतेबाट कार्यान्वयनमा ल्याउने तयारी थालेको थियो, तर म्यानपावर व्यवसायीले एसभीपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोडफोड गरेपछि तत्काल रोकिएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एसभीपीलाई नेपालमा लागू गर्ने विषयमा पुनर्विचार गर्न परराष्ट्र मन्त्रालय मार्फत साउदीलाई कूटनीतिक नोट पठाएको छ। यो विषय द्विपक्षीय छलफलको विषय हो, यसलाई पुनर्विचार गर्न हामीले कूटनीतिक नोट पठाएका छौं। श्रम मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले भन्नुभयो, साउदीले सिप परीक्षण 5 पिसामा क्रमशः सामान लोड तथा अनलोड गर्ने, भरिया ठेला चलाउने र निर्माण क्षेत्रका श्रमिकलाई पनि लागू गरेको छ। निर्माण क्षेत्रमा के काम गर्ने श्रमिक भन्ने बारे भन्ने स्पष्ट खुलाइएको छैन। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले साउदी अरबमा श्रम भिसा प्राप्त गर्न सिप प्रमाणीकरण कार्यक्रम सञ्चालन गरिएको जनाएको छ। साउदीले व्यावसायिक मान्यता दिनका लागि सिप प्रमाणीकरण गर्न लागेको जनाएको छ। साउदीले एकतर्फी लागू गरेको सिप परीक्षण कार्यक्रम कान्तिपुर दैनिकमा खबर छ।
1: प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मरण गरिने बीपी स्मृति दिवस नेपाली कांग्रेसका लागि एकताको अवसर हुनुपर्ने हो, तर बीपी स्मृति दिवसको अवसरमा भने पार्टीभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमै छताछुल्ल भएको छ। संस्थापन र संस्थापनेतर पक्षले छुट्टा छुट्टै कार्यक्रमको आयोजना गर्दै नेतृत्व पार्टी एकता र वैचारिक दिशाबारे फरक फरक सन्देश दिएका छन्। काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो आयोजित संस्थापनेतर पक्षको कार्यक्रममा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र सम्मानका लागि कहिल्यै सम्झौता नगर्ने स्पष्ट गर्दै आफूहरू निष्क्रिय नबस्ने समेत बताउनु भएको छ। इतर पक्षले राष्ट्रिय भेला गर्ने घोषणा समेत गरेको छ। बीपीको नाम लिँदै कांग्रेस दुईतिर भएको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
10: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
9: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डिजिटल सेवा
1: डिस होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। सरकारले काठमाडौँ उपत्यकाभित्रका नदी किनारबाट हटाएका भूमिहीन सुकुम्बासीलाई जिल्ला पठाउन थालेको छ। नागरिकतामा उल्लेखित वतनका आधारमा उनीहरूलाई सम्बन्धित जिल्ला पठाउन थालेको हो। सरकारबाट गठित भूमि समस्या समाधान समितिका अनुसार अस्ति 29 परिवारलाई सर्लाही सुनसरी रौतहट र ताप्लेजुङ चितवन मोरङ धनकुटा सिन्धुली मकवानपुर सिन्धुपाल्चोक महोत्तरी भोजपुर सुनसरी धनुषा झापा र कास्की पठाएकामा हिजो 17 परिवारलाई सम्बन्धित जिल्ला पठाइएको छ। काठमाडौँ उपत्यकाभित्रका नदी किनारबाट हटाएका सुकुम्बासीलाई उनीहरूकै जिल्ला पठाउन थालिएको हो। नागरिकतामा उल्लेखित भएको जिल्ला पहिचान गरी सम्बन्धित जिल्लामा पठाइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र पास्तोलाले बताउनुभयो। काठमाडौँ उपत्यकाभित्र अहिलेसम्म 2608 घर परिवार भूमिहीन सुकुम्बासी प्रमाणित भएका छन्। केही परिवारलाई भक्तपुरको खरीबाटी र बोडे तथा बेनेपाको रेडक्रस तालिम केन्द्रमा राखिएको छ। 40 परिवारलाई तारकेश्वरको इचंगु नारायणमा रहेको अपार्टमेन्टमा राखिएको छ। आजको नयाँ पत्रिकामा खबर छ।
5: अब विदेशका खबर। अमेरिका र साउदी अरब बीच शान्तिपूर्ण उद्देश्यका लागि परमाणु ऊर्जामा सहकार्य गर्ने ऐतिहासिक आणविक सम्झौता भएको छ। अमेरिकी ऊर्जा विभागका अनुसार यो शान्तिपूर्ण आणविक सहकार्य सम्झौताले अमेरिकी कम्पनीहरूलाई साउदीको परमाणु ऊर्जा कार्यक्रमसँग आबद्ध हुने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्य राखेको बीबीसीले जनाएको छ। यो सम्झौतालाई साउदी अरेबियाका लागि ठूलो कूटनैतिक उपलब्धिका रूपमा हेरिएको छ। साउदीले लामो समयदेखि अमेरिकाको उन्नत परमाणु प्रविधि प्राप्त गर्न चाहँदै आएको थियो भने वर्षौंदेखि चलिरहेको वार्ता विभिन्न कारणले अघि बढ़न सकिरहेको थिएन। सम्झौताको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन, तर सम्झौता घोषणा हुनुअघि अमेरिकी संचार माध्यमले यसले साउदी अरबलाई भविष्यमा युरेनियम सम्वर्धन गर्ने सम्भावना खुला गर्न सक्ने उल्लेख गरेका छन्। यही विषयलाई लिएर सुरक्षा विश्लेषकहरूले चिन्ता समेत व्यक्त गरेका छन्। उनीहरूका अनुसार यदि साउदी अरबले आफ्नै देशमा युरेनियम सम्वर्धन गर्न थालेमा इरानका कट्टरपन्थी समूहलाई पनि गोप्य रूपमा आणविक हतियार निर्माणको दौड़ तीव्र बनाउन प्रेरणा मिल्न सक्ने जोखिम रहन्छ। यद्यपि अमेरिकी ऊर्जा सचिवले सम्झौताले परमाणु सुरक्षा र अन्तर्राष्ट्रिय मापदण्डका उच्चतम सुरक्षा मानक पालना गर्ने बताउनु भएको छ। विदेशकै अर्को खबरमा भारतमा युवाहरूको नेतृत्वमा भइरहेको कक्रोच जनता पार्टीको आन्दोलन थप चर्किएको छ। आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै विपक्षी दलहरूले संसदमा अवरोध गरेपछि राजनैतिक तनाव बढ़ेको हो। आन्दोलनको मुख्य माग शिक्षा क्षेत्रमा सुधार, पटक पटक हुने प्रवेश परीक्षामा प्रश्नपत्र चुहाटको निष्पक्ष छानबिन तथा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा रहेको छ। आन्दोलनमा सहभागी विद्यार्थी र युवाले सरकारले रोजगारी तथा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन्। दिल्लीको जन्तर मन्तर केन्द्रित प्रदर्शनको क्रममा सुरक्षा व्यवस्थालाई पनि थप कड़ा बनाइएको छ।
6: अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल यो श्रृंखलाको पहिलो खेलमा नामीबियासँग 8 विकेटले पराजित भएको थियो। लीग टू अंक तालिकामा नेपाल र नामीबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामीबिया छैटौं स्थानमा छन्। नेपालले श्रृंखलाको तेस्रो खेल साउन 11 गते पुनः नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। लीग टूको अंक तालिकामा नेपाल 24 अंक सहित पाँचौं स्थानमा छ, नेदरल्याण्डस 32 अंक सहित तेस्रो स्थानमा छ। खेलकै अर्को खबरमा पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको खेल नेपाली समयअनुसार बिहान 10:30 बजे शुरू हुनेछ। नेपाल हिजो उद्घाटन खेलमा कजाकिस्तानसँग पराजित भएको थियो, यस्तै श्रीलंका पनि पाकिस्तानसँग पराजित भएको थियो।
5: अब केही खबर संक्षेपमा। आज देशका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँ तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा पनि मेघ गर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
6: नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्ष 2082-83 बाह्रै महिना निर्यात गरेको छ। गएको आर्थिक वर्षमा 29,32,47,00,000 बिजुली निर्यात गरेको नेपालले आयात भने 10,56,00,000,000 मात्र गरेको छ। निर्यात बढ़दा विद्युत व्यापारबाट नाफा पनि 18,76,50,00,000 रूपियाँ भएको छ।
5: पाँच वर्ष अघि अर्थात 2077 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक 396 स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट डिजिटल माध्यम मार्फत शिलान्यास गर्नुभयो। पछि थपिएका 261 सहित 657 स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो। ओलीको यो कदमले आम नागरिकमाझ व्यापक चर्चा पायो, तर दुई वर्षभित्र बनाउने भनिएका आधारभूत अस्पताल अहिलेसम्म 109 मात्रै निर्माण पूरा भएको छ। शिलान्यासको दुई वर्ष अघि जनस्वास्थ्य ऐन 2075 स्थानीय तहमा आवश्यकता अनुसार 5, 10 र 15 शैयाका आधारभूत अस्पताल निर्माण गरी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरेको थियो। आधारभूत अस्पताल शिलान्यासका पाँच वर्ष 657 मध्ये 109 मात्र निर्माण शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
6: सरकारले स्थायी कर्मचारी भर्ना प्रक्रिया स्थगन गर्ने निर्णय गरेपछि लोकसेवा आयोगको तयारी गरिरहेका परीक्षार्थीहरू आन्दोलित भएका छन्। मुख्य सचिव स्तरीय बैठकले गरेको निर्णय तत्काल फिर्ता लिन माग गर्दै हिजो बिहानैदेखि परीक्षार्थीहरूले काठमाडौँको माइतीगर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
5: र सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरवबाट सञ्चालन हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्ने उद्देश्यले हवाई शुल्कमा ठूलो सहुलियत दिने निर्णय गरेको छ। 75 भदौसम्म विभिन्न शुल्कमा छूट दिने सरकारको निर्णय रहेको छ। काया कैरनमा अब पालो उखानको
6: तातो बात मिल्नु न ओकल्नु।
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: मिटर ब्याजका फर्जी लिखत अवैध घोषणा, प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा पीड़ितको जोड़, शिक्षा र स्वास्थ्य कर खारेजी प्रक्रिया अघि बढ़्यो।
5: सामुदायिक विद्यालयबाट सरकारले 20 थरी शुल्क असुल्दै विश्वविद्यालयमा 10% छात्रवृत्ति अनिवार्य, लागू भए झण्डै 73,000 विद्यार्थी लाभान्वित हुने।
6: पर्याप्त गृह कार्य विनय सरकारले नयाँ कर प्रणाली लागू गरेको विज्ञको भनाई, नागरिक र सरकार बीचको सन्तुलन मिलाएर करको दर निर्धारण गर्नुपर्नेमा जोड़।
5: अमेरिका र साउदी अरब बीच ऐतिहासिक आणविक सम्झौता, शान्तिपूर्ण परमाणु ऊर्जामा सहकार्य गर्ने।
6: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दै।
5: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन कांग्रेसका संस्थापक नेता बीपीको स्मृति दिवससँग सम्बन्धित छ। कांग्रेसको संस्थापन र इतर दुई छुट्टा छुट्टै समूहले बीपी स्मृति दिवसका अवसरमा कार्यक्रमको आयोजना गरे। यहाँ मंचमा बीपी स्मृति दिवस लेखिएको ठूलो ब्यानर छ। नेताहरू पनि छन् अनि एकजना नेताले अर्कोलाई उहाँलाई चिन्नुभयो भनेर सोधेपछि ती अर्का नेताले सम्झना गर्न खोज्दै भन्दैछन्, ए चिने चिने उहाँलाई, साँच्ची कता हुनुहुन्छ उहाँ आजकल, यता कि उता। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: एक्जाम तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीमा बाल अधिकारको अवस्था सन्तोषजनक नभएको सरोकारवालाको भनाई, कानून बलियो कार्यान्वयन भने कमजोर।
1: दाङमा निर्माणाधीन घरको पानी ट्याङ्की भित्र निसासिएर दुईजनाको मृत्यु, सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा 19 जना घाइते।
0: पछिल्ला वर्षहरूमा अदालतमा विभिन्न मुद्दा दर्ता हुने क्रम बढ्दो, उच्च अदालत सुर्खेतमा जबरजस्तीकरणका मुद्दाको संख्या धेरै।
1: र आईसीसी विश्वकप क्रिकेट लिग २ आज नेपाल र नेदरल्याण्ड खेल्दै। हिमाल पहाड तराई जोड्छौं सबैलाई, बिहान 6:30 भेरी खबरबाट डिलु रावत र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, दादरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा अझै पनि धेरै बालबालिका आफ्ना आधारभूत अधिकारबाट पूर्ण रूपमा लाभान्वित हुन नसकेको सरकारहरूले बताएका छन्। नेपालको संविधान र बालबालिका सम्बन्धी ऐन 2075 बाल अधिकार सुनिश्चित गरे पनि कर्णालीमा बाल अधिकारको अवस्था सन्तोषजनक नभएको उनीहरूको भनाइरहेको छ। बाल विवाह, बाल श्रम, छाउपटी प्रथा, गरिबी, शिक्षा र स्वास्थ्य सेवामा सीमित पहुँच लगायतका कारण कर्णालीका बालबालिकाले कानूनले सुनिश्चित गरेका अधिकार व्यवहारमा पूर्ण रूपमा उपभोग गर्न नपाएको उनीहरूको भनाइ छ। बाल क्लब सञ्जाल कर्णाली प्रदेशका महासचिव अस्मिता खड्काले बालबालिकाले केही अधिकार प्राप्त गरे पनि संविधान र कानूनले प्रत्याभूत गरेका सबै अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनु भएको छ। उहाँले सरकारले बनेका कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, आवश्यक नीति तथा कानून सरकारले निर्माण गर्नुपर्ने र सबै तहका निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोर दिनुभयो। अमर ज्योति माध्यमिक विद्यालय निवार सुर्खेतका प्रधान अध्यापक खगेन्द्र थापाले बाल अधिकार सुनिश्चित गर्न विद्यालय, परिवार, समुदाय र राज्यबीच समन्वय आवश्यक रहेको बताउनु भएको छ। उहाँले बाल मन्त्री, वातावरण निर्माण र बालबालिकाको संरक्षण सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। बाल अधिकारको क्षेत्रमा काम गर्दै आएको सीसीआर कर्णालीका अध्यक्ष टीकाराम आचार्यले संस्थाले बाल अधिकार सुनिश्चित गर्न निरन्तर पैरवी र सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो। उहाँले कर्णाली अन्य प्रदेशभन्दा भौगोलिक तथा सामाजिक रूपमा विशिष्ट रहेको भन्दै बाल अधिकारको अवस्था अझै सन्तोषजनक नरहेको बताउनु भएको छ। यता कर्णाली प्रदेश सरकारले भने बाल बालिकाको संरक्षण, विकास र सहभागितालाई प्राथमिकतामा राख्दै आवश्यक कार्यक्रम संचालन गरिरहेको जनाएको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत शैक्षिक विकास तथा सामाजिक विकास महाशाखाका प्रमुख सुवर्ण खड्काले प्रदेश बाल अधिकार समिति गठन गरी बाल बालिकाको संरक्षण, विकास, सहभागिता र अधिकारका विभिन्न आयाममा काम शुरू गरेको बताउनु भएको छ।
1: यसैबीच जिल्ला प्रहरीकारले सुर्खेतका महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका अनुसार पछिल्लो एक वर्षमा बाल बालिका सम्बन्धी 101 उजुरी दर्ता भएको बताएको छ। तीमध्ये बाल यौन दुर्व्यवहारका 5, जबरजस्तीकरणका 91 उजुरी दर्ता भएका छन्, जसमध्ये 52 घटनामा बालिकासँग सम्बन्धित रहेका छन्। यसै जबरजस्तीकरणका उद्योगका 5 उजुरी दर्ता भएका छन्। यसबीच सुर्खेतमा बाल बालिका सम्बन्धित कस्ता उजुरी परेका छन् भनेर हामीले महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख एवं प्रहरी निरीक्षक मीना साईसँग कुराकानी गरेका छौं।
2: यो सुर्खेत चाहिँ हाम्रो यो कर्णाली प्रदेशको राजधानी पनि भयो। यहाँ चाहिँ अब मुख्यतया यही यहाँको स्थानीय मात्र नभएर विभिन्न जिल्लाबाट बसोबास गरेर आउने व्यक्तित्वहरू हुनुहुन्छ। बालबालिकादेखि लिएर अब सबैजना कस्तो छ भने उहाँबाट एउटा माइग्रेट गर्न आउने, होइन, अस्थायी रूपमा बसोबास गर्ने अथवा सर्टेन टाइमपछि फर्किने त्यस्तो अवस्था छ। त्यो भइराख्दाखेरिमा चाहिँ अहिले बालबालिका रिलेटेड केसेसहरू चाहिँ धेरै आइराखेको आउँछ। मुद्दाको प्रक्रियामा कुन कुन गए, कस्ता कस्ता चाहिँ मुद्दाको प्रक्रियामा जाने खालका नजाने खालका हामीले फिल्टर गरेर त्यही अनुसार लैजान्छौँ। बाल बालिका विरुद्ध हुने हिंसा, विशेष गरी यो बाल यौन दुरुपयोगको कुरा गर्नुपर्दाखेरिमा चाहिँ यो हाम्रो गत आर्थिक वर्ष 82-83 भन्नुपर्दाखेरिमा चाहिँ 5 चाहिँ हामीले दर्ता गऱ्यौँ, जसमा चाहिँ 5 बालिका हुनुहुन्छ, है, बालकको चाहिँ आउनु भएको छैन, बालिका हुनुहुन्छ। 5 बालिकालाई चाहिँ अब सेक्सुअल हरासमेन्ट भयो भनेर उहाँ आउनुभयो, आएर योभन्दा बेसी आउनु भएको थिएन। आएका जति पनि छन् हामीले चाहिँ त्यस्तै मुद्दाकै प्रक्रियामा लिएर गर्छौँ। कस्तो हुन्छ भने कतिपय केसेसहरू चाहिँ मलाई यस्तो भयो है भनेर आउनुहुन्छ, तर मुद्दा दर्ता गर्नको लागि चाहिँ राजी हुनुहुँदैन। हामीले एकदम धेरै कन्भिन्स गर्नुपर्छ।
3: कर्णालीका धेरै मान्छेहरू यहाँ बसोबास गर्छन्, देशभरिको तथ्याङ्क हेर्यो भने यो कर्णाली बाल विवाह धेरै गर्ने प्रदेशको रूपमा पर्छ। अनि त्यस्तो बाल विवाह गर्ने त्यहाँ प्रहरीमा खबर गर्ने अनि फेरि घरमा ल्याएर उहाँहरूलाई थानेर हामी छुट्टै बस्छौँ भनेर गराउने, त्यसपछि उहाँहरू फेरि सँगै बस्ने, फेरि त्यहाँ त्यो हिंसाका घटनाहरू हुने, त्यस्तो समस्या छ। त्यस्ता मुद्दाहरू यहाँ आउने गरेको छ कि छैन? बाल विवाहकै कारण
2: यस्तो छ। अब यो जुन तपाईँले बाल विवाहको भन्नुभयो त्यो त एकदमै अलिकति जटिल समस्या छ कि। कस्तो छ भने हामी अहिले यो आर्थिक वर्षमै हेर्नुहुन्छ भने नि मुद्दा दर्ता सङ्ख्या छैन हो। अब बाहिर सर्फेसली हेर्दा मुद्दा दर्ता नभइसके पश्चात त मुद्दा छैन, सङ्ख्या त घट्नुपर्ने, तर त्यो त समाजमा हेर्ने भने त छ नि त। हामीले यहाँनिर 13 वर्ष 14 वर्ष 18 वर्षभन्दा मुनि त बच्चासहित हुन्छ कि, हेर्नु 20 वर्ष पुगेको हुन्छ 5-6 वर्षको बच्चासहित आउनु भएको हुन्छ क्या यहाँ, मलाई यस्तो घरेलु हिंसा भयो यो भयो भनेर। अब उहाँहरूले त त्यति बेला त बाल विवाह गरेर अब अहिले त एज पुगिसकेर आउनु भएको छ, त्यस्तो अवस्थाहरू पनि छ। त्यो भनेको बाल विवाहकै कारणले गर्दा उत्पन्न भएको हुनुहुन्छ। लगभग 3-4 वटा नै कस्तो हुनुहुन्छ भने सानो उमेरमा विवाह गर्नुभयो, त्यस पछाडि बच्चा भयो, अनि अब अहिले त उमेर पुगिसक्यो 22-23 वर्ष कति हुनुभयो, त्यस पछाडि अनि श्रीमान अन्त अन्यत्रसँग विवाह गरेर बसेको, त्यस्तो भएको त्यो अवस्थाहरू पनि छ क्या। हिंसाहरू, लैङ्गिक हिंसाहरू चाहिँ यसरी उत्पन्न भएको हुन्छ। अनि हामीले यसलाई चाहिँ अब

0: माध्यम चाहिँ हुन्छ क्या
1: सामान्य
0: हजुर कस्तो भने ठगीकै कुरामा भन्नु छ भने पनि साइबरमा उहाँहरूले बालबालिकाले लिने पनि कि अहिले त अनि बालबालिकाले चलाइरहेको हुन्छ बुवा आमाको पर्मिसन नै चलाउँछ अब त्यही क्रममा उनीहरूले अन्यत्र एक्सेस गरेर अब सामान मगाए केही गरे अनि स्क्याममा पऱ्यो होइन
1: हाम्रो संविधानले पनि र यो बालबालिका सम्बन्धी ऐनले पनि बालबालिकाको अधिकार सुनिश्चित भनेर भनेको छ होइन अहिले हामीले जुन कुरा उठाइरहेको छौँ यसले गर्दाखेरि उनीहरूको अधिकार कुण्ठित त भयो होइन उनीहरूले अधिकारबाट वञ्चित भयो नि त दुर्व्यवहारहरू छ यौन हिंसा त्यसपछि साइबर अपराधसँग सम्बन्धित त्यसपछि बाल विवाहसँग यसलाई रोक्नको लागि चाहिँ अब स्थानीय सरकार प्रदेश सरकार र तपाईँहरू जस्तो यो महिला ज्येष्ठ नागरिक सेल होइन प्रहरीको भूमिका चाहिँ के हुन्छ
0: त्यस्तो समाधान भनेको हुन नै नदिन हो होइन हुन नै नदिनको लागि चाहिँ के प्रयास गर्न सकिन्छ भन्दाखेरि अवेरनेस हो सबैभन्दा ठुलो भनेको मान्छे आफू चाहिँ त्यो कुरामा चाहिँ अवेर भयो भने उसको गार्जेन अवेर हुनु पऱ्यो गार्जेन मात्र भएर भएन उसको त्यो बालबालिका बच्चा पनि अवेर हुनु पऱ्यो होइन त्यसको लागि अब हामीले यो समुदाय प्रहरी साझेदारी कार्यक्रमहरू छ यो महिला बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रबाट पनि छुट्टै हामीले यसरी यी बालबालिकालाई फोकस गरेर पनि कार्यक्रमहरू गरेर हुन्छ
2: उहाँ हुनुहुन्थ्यो महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख एवं प्रहरी निरीक्षक मीना शाही भेरी खबरसँग कुराकानी गर्दै
3: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने चिलाउने पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ
4: माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ
5: मलद्वारमा हुने रोगको लक्षण मलद्वारमा चिलाउने चिरा पर्ने घाउ आउने दिशामा रगत देखा पर्ने दिशा गर्दा दुखाइ हुने
3: उपचारबाट हुने लाभहरू रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने साथै कुनै पनि प्रकारको जोखिम नहुने
5: आयुर्वेदिक उपचार मृगौला पत्थरी मधुमेह सुगर रोग छाला सम्बन्धी रोग महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी सेतो पानी जाने पेट सम्बन्धी रोग पिनास पुरानो टाउको दुखाई पुरुषको नपुङ सत्ता अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म बेलुका 4 बजेदेखि 7 बजेसम्म जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म
4: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
3: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081534328 फेरि सुन्नुहोस् है 98480 27590
6: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो लागु पदार्थको एकपटकको प्रयोगले पनि लत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं तनाव भए खुल्ला कुरा गरौं समाधान लागु पदार्थ होइन लागु पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश
7: रेडियो टाइगर 79.2 MHz नामै काफी छ
8: एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
9: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ
10: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56455
11: सूचना
12: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसटीई उत्तीर्ण तथा एसटीई पूरक परेका भाइ बहिनीहरूले

0: तुरन्त सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-66-993।
2: रेडियो भेरी एफएम।
3: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा बाल अधिकारको अवस्था सन्तोषजनक नभएको सरकारवालाको भनाई, कानून बलियो कार्यान्वयन भने कमजोर लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। दाङको तुलसीपुर उपमहानगरपालिका 6 रजौरामा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र निस्तासेर दुईजनाको मृत्यु भएको छ। सल्यानको माल्टा घर भई हाल तुलसीपुर 9 दोहोरे बस्ने कमल गिरी र घनश्याम गिरीको ट्याङ्कीभित्र निस्तासेर ज्यान गएको दाङ प्रहरी जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होम बहादुर प्राजुरीले कमल ठेकेदार र घनश्याम मिस्त्री भएको बताउनुभयो। काका भतिजा समेत रहेका दुवैजनाले घर निर्माणको ठेक्का लिएर काम गर्दै आएका थिए। निर्माणाधीन पानी ट्याङ्कीको फर्मा निकाल्न गएको अवस्थामा निस्तासेर उहाँको मृत्यु भएको प्रारम्भिक अनुमान रहेको छ। ट्याङ्कीभित्र छिर्दा भराइमा राखी गएकाले बाहिर निस्कन समस्या भई अक्सिजन अभावमा मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै सपरीक्षणपछि थप कुरा थाहा हुने प्रहरीले जनाएको छ।
3: उच्च अदालत सुर्खेतमा जबरजस्तीकरणका मुद्दाहरू बढ़ेका छन्। अदालतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले आर्थिक वर्ष 82-83 कुल 915 मध्ये 169 अर्थात 18.46% मुद्दा जबरजस्तीकरणी रहेको बताउनुभयो। यसै गरी लागू औषधका 120, 69 उद्योग, त्यसै गरी 77 कर्तव्य ज्यान, 62 सवारी ज्यान र 35 मुद्दा अन्य परेका छन्। जबरजस्तीकरणी उद्योगका 26 ज्यान मार्ने, अंशबन्धका 25 र अन्य प्रकृतिका देवानी तथा फौजदारी मुद्दा 332 भएको बताएको छ। यसरी जबरजस्तीकरणका मुद्दा बढ़नुमा विकसित सामाजिक परिवेश र त्यस्तै पाएको नकारात्मक प्रभाव नै मुख्य रहेको मुख्य न्यायाधीश भण्डारीको तर्क रहेको छ। उहाँले कुल मुद्दामा 755 टुङ्गो लागेको र 160 बाँकी रहेको बताउनुभयो।
1: गाउँमै रोजगारी सृजना गर्दै सल्यानको कुमा गाउँपालिकाका गाउँपालिकामा ग्रामले सड़क स्तर उन्नति गरिएको छ। कुमा गाउँपालिका 4 स्थित बल्लेदेखि ढुङ्गे पानीसम्मको ग्रामीण मोटर बाटो स्थानीय श्रमिक परिचालन गरेर ढुङ्गा बिछ्याएर स्तर उन्नति गरिएको हो। राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम अन्तर्गत गरिएको सड़क सुधारले वर्षौंदेखि हिरो धुलो र दुर्घटनाको जोखिम झेल्दै आएका स्थानीयवासी तथा विद्यार्थीलाई राहत पुगेको छ। वर्षामा हिलामे र चिप्लो हुने हुँदा हिउँदमा धुलामे सड़कमा सामान्य वर्षा हुँदा पनि पैदल हिँड्न कठिन हुने र मोटरसाइकल लगायतका सवारी साधन सञ्चालन गर्दा जोखिम मोल्नुपर्ने अवस्था थियो। विशेष गरी बस्नेत जिउला, कोच नाउला र बल्ले बस्तीमा स्थानीय तथा अरण्यको माध्यमिक विद्यालय कोट नाउलाका विद्यार्थीले यही सड़क प्रयोग गर्दै आएका छन्। राष्ट्रिय रोजगार प्रबन्धन कार्यक्रम मार्फत मोटर बाटोको दायाँ बायाँ तथा आवश्यक स्थानमा पीसीसी ढलान गरी ढुङ्गा बिछ्याएर सड़कलाई मजबूत बनाएको छ। कुमा गाउँपालिकाका रोजगार संयोजक जीवन शर्माले बल्लेदेखि ढुङ्गे पालीसम्म करिब 300 सड़क स्तर उन्नति गरेको बताउनुभयो। कोटनाउला, बल्ले तथा आसपासका बासिन्दाले चौरजहारी तर्फ आउजाउ गर्दा यही सड़क प्रयोग गर्ने भएकाले यसको सुधार स्थानीयको लामो समयदेखिको आवश्यक

0: उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बारीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुखद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोप राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9815878917।
2: सबैजनालाई नमस्कार छ है।
3: नमस्कार।
2: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
4: यसका लक्षणहरू के के हुन्?
2: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोडनी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
4: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
2: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
4: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार आफन्त छिमेकी साथी सङ्गी सबैलाई सचेत गराउँ है।
2: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
6: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
7: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
8: नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
9: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
8: 1981998।
10: हजुर, तपाईँहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
11: रेडियो भेरी एफएम।
12: तपाईँ अहिले सबैको मन सुनि रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँग अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। सुर्खेतमा फोर्स गाड़ी दुर्घटना हुँदा 19 घाइते भएका छन्, 3 अवस्था गम्भीर भएको प्रहरीले बताएको छ। गुरबाको नगरपालिका 13 सेरीघाट स्थित सड़क खण्डमा सिन्ताबाट गुमीतर्फ आउँदै गरेको कर्णाली प्रदेश 02001049090 नम्बरको फोर्स गाड़ी सड़कमै पल्टिएको हो। दुर्घटनामा चालक बाहेक अन्य 19 घाइते भएकोमा 3 अवस्था गम्भीर भएको प्रहरीले बताएको छ।
3: गाडीमा चालक पूर्वाको नगरपालिका 13 सिटल गाडीका

0: अन्दाजी 43 वर्षका गगन थापालाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
1: सरकारी मुगुको सोह्र गाउँपालिका एकका गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा पूर्व सह न्यायाधिवक्ता कृष्ण मोहन कोइराला र पूर्व सह सचिव रामुराज गडरिया सदस्य रहनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले समितिलाई 7 दिनभित्र घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको बताउनुभयो। नेपालीको गत असार 26 गते वीर अस्पतालको वन युनिटमा उपचारक्रममा निधन भएको थियो। उहाँको निधनपछि नेपाल सरकार काठमाडौँ महानगरपालिका र पीड़ित पक्ष बीच 9 बुधे सहमति भएको थियो। सहमतिको पहिलो बुधामा उल्लेख भए अनुसार घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि पूर्व न्यायाधीशको संयोजकत्वमा 7 दिनभित्र प्रतिवेदन बुझाउने गरी मन्त्री परिषदले छानबिन समिति गठन गरेको हो।
0: धेरै खबरमा अब लागौं खेल खबरतर्फ। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डसँग चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालले आज घरेलु टोली नेदरल्याण्डसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। नेपाल यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले यस श्रृंखलाको तेस्रो खेल साउन 11 गते पुनः नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। लीग 2 तालिकामा नेपाल र नामिबिया दुवैको अंक 29 खेलबाट समान 24 पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेदरल्याण्ड 32 अंकसहित 3 स्थानमा छ। अंक तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड, चौथोमा ओमान रहेका छन्। विश्वकप ग्लोबल क्वालिफायरमा स्वत स्थान रहने शीर्ष 4 भित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेल जित्नै पर्नेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कडानीमा बाल अधिकारको अवस्था सन्तोषजनक नभएको सरकारवालाको भनाई, कारण बलियो कारण भने कमजोर।
0: दाङमा निर्माणाधीन घरमा पानी ट्याङ्कीभित्र निसासेर 2 जनाको मृत्यु। सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा 19 जना घाइते।
1: पछिल्ला वर्षहरूमा अदालतमा विभिन्न मुद्दा दर्ता हुने क्रम बढ्दो। उच्च अदालत सुर्खेतमा जबरजस्तीकरणका मुद्दाको संख्या धेरै।
0: र आईसीसी विश्वकप क्रिकेट लीग 2 आज नेपाल र नेदरल्याण्ड खेल्दै। हवस् त, तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टी बिदा हुन्छौं। नमस्ते।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: एट स्ट्राइक सेटा प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाऊ।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
5: बिहान 10 बजेदेखि
4: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
6: ए रामलौटन भाइ, के गर्दैछौ?
7: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
8: हजुर,
7: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
8: हस् बाबा।
6: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
7: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
6: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउँ त।
7: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
6: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
7: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
6: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
7: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
8: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
9: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
10: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
11: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
10: जहाँ पाए त्यही जाने पनि होइन। भोरीगाउँ बजारको बाटो भण्डार पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
12: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी।

0: होइन अञ्जना, पैसा छन् सन्ती गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनीले किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भुरिगामा रहेको लाछा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक धमाधम बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-154-72-681 र 98-164-24-650।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन शपिङ सेन्टरमा जाइटु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन शपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाजै।

0: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको

0: टुर एन्ड टप कृष्णा टेलर्स ठाकुरबाबा नगरपालिका वडा नम्बर 1 भोरी गाउँ बर्दिया।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ सुने।
2: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक गाउँ बजार बर्दिया।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
4: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
5: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न, कता हिँडेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
5: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
5: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
6: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
9: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
10: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गर्नुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भइसकेको छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि तपाईसँग पञ्चाङ्ग राशिफलहरू लिएर उपस्थित भएको छु। तपाई आज पनि हामीलाई फोन गर्न सक्नुहुन्छ 98453 97658 र 98142-73601 तपाई सीधा सम्पर्कमा आउन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको म शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु पञ्चाङ्ग र ग्रह गोचरबाट। आज मिति 2083 साल श्रावण 7 गते आज बिहिबार। तदनुसार ईस्वी सन् 2026 जुलाई 23 तारीक नेपाल सम्मत 1146 दिल्लाथ रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु आषाढ शुक्ल पक्ष सूर्योदयमा 9 मिति 8:39 बिहानको 8:50 तत्प्रान्त भने 10 मि रहनेछ। विशाख नक्षत्र 56:21 27:55 शुभयोग 42:44 तैतिरकरण 40:21 आज आनन्द युगमा प्रवर्त युग रहेको छ। आजको दिनमानको समय 33:54 बिहान सूर्य उदय 5:23 जाँदा भयो। साँझ सूर्यास्त 6:56 रहनेछ। पालो अबको ग्रह गोचरको सूर्य कर्कट राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर तुला राशिमा छन्। मंगल वृष राशिमा छन् भने बुध ग्रहको अवस्था यतिखेर मिथुन राशिमा रहेका छन्। बृहस्पति कर्कट राशिमा छन्। शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अब यो जानकारी सहित तपाईँलाई जानकारी गराउँ के कसरी अनि कहाँ व्यतीत रहनेछ तपाईँको दिनहरू। आज तपाईँको राशिफलले के भन्छन् है, हामी तपाईँलाई एक कुराको जानकारी गराउँछौ। ध्यान दिनुहोला, हामी राशिफल सँगसँगै एउटा कुरा जानकारी गराइहालौं। अबको 2-3 दिन पछाडि हामी सिन्धुली र बर्दिवासमा आउँदैछौ, तर फोन एकदमै कम आएको छ। फोन आउनेहरूलाई मात्रै हामी भेट्नेछौ, खुसुक्क पनि फेरि ख्याल गर्नुहोला। तपाईँहरू धेरैले फोन गर्नु भएन भने हामी एक दिनको लागि मात्रै आएर तुरन्त फर्किनु पनि पर्ने अवस्था हुन सक्छ। म दिन भने तपाईँलाई तोक्नेछु। यति कुराको जानकारी गराएँ। कटारीबाट पनि फोन आएको छ, कटारीमा आएर पनि बसिदिए हुने हो भन्ने खालको धेरैको मनसाय छ। त्यस्तो भएको हुँदा तपाईँहरूलाई पनि हामी भेट्न आउन सक्ने सम्भावना छ। युकेएफएमबाट आज कतिजनाले कार्यक्रम सुन्दै हुनुहुन्छ, कटारी आउन कसलाई इच्छा छ सम्पर्कमा भने रहँदै गर्न सक्नुहुन्छ। आज कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हुनुहुन्छ। अब ढिलो नगरिकन प्रस्तुत छ राशिफल। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आजको दिन शान्त वातावरणमा रमाउने दिन छ। तपाईँको लागि काममा सफलता मिल्नेछ, उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज राशिमा संकेत छ। तपाईँले सोचेका कामहरूबाट राम्रो रहने खालका योगहरू पनि देख्न सकिन्छ। मान सम्मानमा वृद्धि रहनेछ। आजको दिनबाट हेर्दा पञ्चम स्थानको ग्रहले गर्दा स्वास्थ्यमा सुधार हुन्छ। पठन पाठनमा सुधार हुनुको साथसाथमा आज अतिथिहरूको आगमन घरमा प्राप्त हुने योग छ। मन प्रसन्न रहनेछ, उन्नति र प्रगतिमा तपाईँको लागि धेरै कुरामा सहज हुने आजको राशिबाट संकेत देख्न सकिन्छ। पराक्रम बढ्नुका साथसाथमा प्रेम छन् भने प्रेममा धोका मिल्ने त भनेको प्रेम छुटिन सक्छ। आजको दिनमा विशेष ध्यान दिनुहोला, बोल्दा र व्यवहार गर्दा ध्यान नदिए काममा अप्ठ्यारो स्थिति आइपर्ने योग छ। कन्या राशि हुनेको लागि लामो दूरको यात्राहरूमा सहज हुनेछ। मान सम्मानमा पनि वृद्धि रहनेछ भने आटेका ताकेका कामबाट सफलता राशिमा संकेत छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन कुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: सोचेका कामहरूबाट तपाईँलाई मनोज्ञ धनार्जन गर्न सकिनेछ, प्रशंसा सबैबाट प्राप्त रहनेछ, तर काममा भने दीर्घासुस्तिको संकेत देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुनुका साथ साथमा पारिवारिक जनहरूबाट पनि शुभ रहेको छ भने लामो दूरको यात्रामा पनि सहज हुनेछ। गर्दै आएको हरेक कामबाट सफलता मिल्नेछ भने लामो दूरको यात्राहरूमा सहज हुन्छ। तपाईँको कामबाट धैर्य धारण गर्न सक्ने क्षमता सधैँलाई रहन सक्ने युग राशिमा संकेत छ। मन प्रसन्न रहनेछ, आत्मीयता बोध गराउने साथीहरूसँग भेटघाट रहनेछ। लामो दीर्घ यात्राबाट तपाईँलाई मनोज्ञ धनार्जन गर्न सकिने युग छ। सोचेका कामहरूबाट तपाईँलाई सकारात्मक ऊर्जा प्राप्त रहन सक्ने युग र सम्भावना राम्रो छ। कर्म बलवान हुने युगहरू राशिबाट संकेत देख्न सकिन्छ। साढे सातको शनिको सँगसँगै यतिखेर चन्द्रमा आठौं भएकाले केही मन भने अप्ठ्यारो स्थितिमा आइपर्न सक्छन्। विशेष ध्यान दिनुहोला, तपाईँको लागि केही काममा भने अप्ठ्यारा पनहरू आइपर्न सक्ने युग राशिबाट संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अ तपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। हामी निरन्तर तपाईसँग बोलिरहेका छौं, रेडियोको ध्वनि तरंगबाट तपाईँको रेडियो सेटसम्म उपस्थित भएका छौं। दैनिक रूपमा तपाईहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर दुईटा नम्बर छन्, 98453 97658 र 98142376161 सम्झिन सक्नुहुन्छ। र आज भरतपुर चितवनमा तपाईँ र हाम्रो भेटघाट गर्ने दिन पनि हामीले छुट्याएका छौं, तपाईँ र आउन सक्नुहुनेछ प्रत्यक्ष रूपमा। कोही यतिखेर जिज्ञासु बनेर आइसक्नु भएको छ र प्राप्त मिलिरहेको छ। जय श्री कृष्ण, जय श्री राम।
1: हेलो गुरु,
0: राधे श्याम हजुर। कोही हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो दोहोरो कुराकानी हुन भने सकेन, हामी प्रत्यक्ष रूपमा तपाईँसँग जोडिएका छौं। कोही हुनुहुन्छ फेरि पनि स्वागत गरिहाल्छु म। को हुनुहुन्छ? राधे राधे प्रभु। राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? ए भगवान्, कोही त हुनुहुन्थ्यो तर हामीसँग प्रत्यक्ष कुराकानी भने हुन सकिरहेको छैन। अलिकति ध्यान दिएर कुराकानी गरिदिनु भयो भने धेरै क्वेशन हेर्न पाइन्छ रेडियोबाटै भन्ने हाम्रो आशय हो। को हुनुहुन्छ यतिखेर? राधे राधे हजुर।
2: गुरु राधे राधे,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म इलामको रोङ गाउँपालिका भन्ने ठाउँबाट नवीन राई भन्ने मान्छे बोल्छु।
0: नवीन राई, रोङ गाउँपालिका, असाध्य राम्रो ठाउँ छ है। कन्यामदेखि यतापट्टि ओह्रालो बाटो होइन?
2: हजुर, हर्कटेबाट यता भन्नु पूर्व दक्षिण।
0: ए, त्यहाँको त्यो हर्कटे भन्ने सानो बजार रहेछ है। दिउँसो बाह्र दिउँसो बाह्र बजे पनि हुसे लाग्दो रहेछ होइन? त्यही त, त्यो हर्कटे भन्ने ठाउँमा चाहिँ दिउँसो बाह्र बजे नै हुसे लाग्दो रहेछ, के गर्ने? त्यस्तो ठाउँमा बस्न पाए पो आनन्द आउँछ है।
2: एकदमै
0: यतिखेर त अब यो सिजनमा भनेको त धेरै नै हुसे। कुन रेडियोमा कार्यक्रम सुन्नु भएको छ?
2: यो हाम्रो रेडियो फिकलबाट हो गुरु।
0: अहिले पनि कार्यक्रम बजिरहेको छ? आज
2: बजिरहेको गुरु।
0: अहिले कसको बारेमा हेर्ने?
2: आज म आफ्नै बारेमा हेरौँ कि भनेर नि गुरु।
0: 25 सालमा जन्मिनु भयो?
2: म 2041 साल बैशाख 6 गते बुधबार
0: हजुर
2: दिउँसोको 4:05।
0: जिल्ला पनि भनिदिनु न सुनसुने।
2: जन्मेको जिल्ला त म झापा जन्मेको हो। जन्मिनु चाहिँ गुरु
0: 41 सालको बैशाखको 6 गते बुधबार। राशिको नाम निर्मल नाम आउँछ, वृश्चिक राशि हुन्छ। कन्या कन्या लग्न छ, बोली असाध्य मिठो, पैसा पनि भयङ्कर कमाउनु भयो तर आफन्तले खाएर स्वाहा पारेछन्, के गर्ने? खायो
2: के गर्नु? अब त्यस्तै हो गुरु, अब आफ्नो आफन्तहरू अब त्यही
0: भन्नु न, कसले हाइले यतिलाई खाएर ठेक्दा भन्नु मिल्छ अहिले?
2: होइन अब त्यो नभनिहालौँ, सेयर नगरिहालौँ होइन, तरै पनि अब त्यस्तै हो। अब
0: हुन चाहिँ हो तर कसले खायो भन्न मिलेन होइन।
2: हजुर, अहिले अब त्यो
0: अब यसो छ, तपाईँको घरमा एउटा पितृको दोष छ, कोही मान्छे अकालमा मृत्यु भइकन तपाईँको घरमा असाध्य अशान्त छ। तपाईँको बाउ, हजुरबाउ, ठुलो बाउ, काका, बडाबा, काका छोराहरू, कोही न कोही दाजुभाइ को छ?
2: हजुर, होइन अकालमा जानुभएको त हाम्रो बडाजी पनि जानुभयो अरे, अनि प्लस अब हाम्रो बडाबाको छोरो पनि अकालमै गएको
0: हो। घरमा केही सप्ताहहरू लाउनु भएन होला कसैले, के गर्ने? अहिले तपाईँको उमेरमा के छ भने ग्रहले शुक्रको ग्रह पारेको छ, बिहे भयो होइन? एउटा महत्वपूर्ण कुरा भन्दैछ, बिहे भइकन पनि बाहिर कोहीसँग प्रेम पर्छ यो बेला चाहिँ 35 वर्षदेखि 55 वर्षभित्रमा। मैले झुट बोले हो कि सत्य कुरा हो?
2: यो होइन सत्य, भन्दा पनि यो वैवाहिक सम्बन्धहरूमा चाहिँ अलिकति धेरै नै खटपट भएको गुरु।
0: खटपट सुन्नु न, खटपट हुने कारण के हो थाहा छ? घरमा हुँदा हुँदै बाहिर कतै कोही राम्रो मान्छे देखेपछि उता गएपछि कुर बिग्रियो नि त, हो कि ठ्याक्कै भनौँ न, हो भने हो न होइन भन्नु फेरि।
2: होइन त्यस्तो त होइन, तर मेरो चाहिँ कस्तो भएको भने अब अरूसँग ऊ अब अर्कैसँग गइदिइसकेपछि चाहिँ मैले अब विवाह दोस्रो विवाह अब दोस्रो तेस्रो लगभग चौथै भनौँ न।
0: जे भए पनि तपाईँले अरूको बिहा यस्तो क्या, एउटा मान्छे पो ऊ अन्त गएर तपाईँले भन्छ, अन्त त अरू त तपाईँले नि त गल्ती गरेर उसलाई गाह्रो भए हुन्छ नि, त्यसरी आफ्नो मात्रै कुरा माथि पार्नु हुँदैन नि। तपाईँ ग्रह छ क्या त्यस्तै, यो हजुरले चाहेर गर्ने कुरा होइन नि, होइन तपाईँलाई सूर्य ग्रहण योग छ, तपाईँको मन यति चञ्चले छ नि आमा, अहिले मलाई भन्नुभएको छ एकछिनपछि यो सोर्पा हुन्थ्यो भने खुल्तुली खुल्तुली हुन्छ, फेरि तपाईँलाई के मन एकदम चञ्चल भएर भौतारिरहेको हुन्छ तपाईँको मन। तपाईँको मनलाई कन्ट्रोल गर्नुपर्छ, पूर्णिमाको व्रत आइतबारको व्रत गर्नुपर्छ, एउटा राहु र केतुको रत्न धारण गर्नु, एउटा कवच धारण गर्नु, ग्रह शान्तिहरू गराउनु, धेरै कुरामा शुभ हुन्छ। बुझ्नुभयो कि भएन? तपाईँ पैसाले परिपूर्ण भएको मान्छे, अरूबाट तपाईँ अलिकति बिग्रिएको मान्छे भन्दा नै हुन्छ हाम्रो हाम्रो भाषामा, है तपाईँ बिग्रिनु त होइन, तर ग्रहले तपाईँलाई बिगारेको छ। अब जाँच छाप गर्दा, औठी लाउँदा, कवच लाउँदा पैसा खर्च हुन्छ, तपाईँहरू पैसा भनेपछि ए भो भन्दा बरु मासतिर तिन पानी खाना दौडिनुहुन्छ नि, कहीँ हुन्छ जिन्दगी बन्छ गर्दाखेरि हुन्छ होइन, गर्दाखेरि 99% ग्यारेन्टी हुन्छ। मैले तपाईँहरूले यो रेडियोमा बोलेको कति वर्ष सुन्नु भएको?
2: मैले
0: तपाईँले 7 वर्षदेखि मलाई, म कहीँ भागेर लुकेर हिँडेको छु, मैले 7 वर्ष अगाडिदेखि कवच लाउनु भनेर दुनियाँ लगाइरहेको छ, सबैलाई राम्रो भएको छ, हुनसक्छ कसै कसैलाई हामीले गरेको नभएको हुनसक्छ, कसैको जन्ममिति फरक परेर नभएको हुनसक्छ, सबैलाई भएको छ क्या, 99% भएको छ, यसरी बुझ्नु होला। त्यसो भएको होला, तपाईँले आजै दिउँसो फोन गर्ने, एउटा कवच लाउने, एउटा औँठी लाउने, तर तपाईँले पैसा पनि अहिले पनि मालामाल कमाउनुहुन्छ, तर आफन्तबाट जोगिने है, फेरि तपाईँले जे जे गरे पनि नि दाजुभाइ आफन्तहरूबाटलाई पैसा मायो भने छैन, सिधै छैन भनिदिने, के छैन भन्नु हो, भन्न दिनुभयो भने पैसा फेर्दा आउँदैन, स्पष्ट कुरो तपाईँको। अनि अरू अरू अरू पत्नीहरूसँग हिँड्न भएन भनेको, घरमा भएका पत्नी भन्दा अरूसँग जान भएन, दुईटा कुरा सुधार गर्नु पर्यो, मैले भनेको मानेर दुईटा कुरा सुधार गरिसकेपछि तपाईँको जिन्दगी यति राम्रो हुन्छ आहा भन्ने हुन्छ। है त अहिले छुट्यौ?
2: होइन, अनि अहिले अब यो मेरो के अरे मेरो लागि रङ
0: तपाईँको लागि पहेँलो र सेतो रङ राम्रो हुन्छ, रातो पनि राम्रो हुन्छ, सबै ठिक छ क्या, धेरै भाग्यमानी, शनि पनि उच्च छ, बृहस्पति सुग्री छ, शुक्र उच्च छ, सूर्य उच्च छ, यस्तो राम्रो मान्छे तपाईँ कहाँ गएर बिग्रिया त हेर, शास्त्रले के भन्छ भने एउटा मात्रै ग्रह राम्रो उच्च भइदियो भने ऊ मान्छेलाई सुखी मान्छे हो, सुखी क्या, सुखी भनेको तपाईँ हामी त दुखी हो क्या, भनेको एउटा मात्रै ग्रह उच्च भइदियो र उसले सकारात्मक काम गर्दै ग्रह शान्ति गर्दै गयो भने ऊ मान्छे सुखी हुन्छ, दुईटा भयो भने त राजा हुन्छ भन्छौ, तपाईँको त दुईटा ग्रह उच्च छ अनि तिनवटा ग्रह उच्च रहेछ अनि एउटा ग्रह सोग्री छ, राम्रो, तपाईँ त प्रधानमन्त्री हुनुपर्ने मान्छे, कहाँबाट चाहिँ तपाईँ खाल्टामा पर्नु भएर रक्सीले बिगाएर तपाईँलाई, मलाई थाहा छ हो, तपाईँले मेरो विश्वास लागेन भने अरू अरू गुरुलाई पनि देखाउनु, अरूले गुरुले भने मान्ने कि मैले भने मान्ने, आफै ख्याल गर्नु, तर ग्रह शान्ति जसले भने गर्नु, जसलाई बोलाएर पनि गर्नु, तर माछा मासु नखाने ब्राह्मण, रक्सीहरू नखाने ब्राह्मण आज मैले एकदम धेरै विकृति छ क्या ब्राह्मणमा पनि, त्यही भएको भएर तपाईँले एकदम ध्यान दिनुहोला, अहिले छुट्टिन्छ है त, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो असत्य राम्रो चिना भएको मान्छेको चिनाहरी हो, इलामबाट हुनुहुन्थ्यो, यस्तो चिना यस्तो क्या, एउटा मात्रै ग्रह उच्च भयो भने मान्छेले धेरै कायापलट गर्छ भन्छ शास्त्रले, तर उहाँको तिनवटा ग्रह उच्च छ, यस्तो बलवान बलवान ग्रह उच्च छ, तर त्यही मान्छेले चाला बिहे गर्छ फेरि भने के हो, उसको चाहिँ जुन ग्रह उच्च त भयो तर बेलामा ग्रह शान्ति भएन, ग्रहमा पूजापाठ भएन, बेलामा के भएन, त्यसले गर्दा बिग्रिएको मात्रै हो है, त्यही भएर तपाईँहरू पनि ग्रह उच्च छ भने मख पर्नुहुन्न, बेला बेलामा ग्रह शान्ति गर्नै पर्छ, फेरि मेरो त ग्रह धेरैवटा निच रहेछ, निच भएर बिग्रियो भन्ने पनि होइन, फेरि त्यसलाई तपाईँलाई ध्यान दिनु होला। कोही जिज्ञास हुनुहुन्छ, राधे श्यामजू, जय श्रीराम, कहाँदेखि को बोल्दै हुनुहुन्छ अहिले तपाईँ? राधे राधे, कहाँदेखि बोल्दै हुनुहुन्छ भनेर सोधेँ मैले तपाईँलाई, खै त बोल्नु नै हुन्न, ए भगवान्, उहाँले मेरो आवाज सुन्नु भएको जस्तो मलाई लागेर हामी प्रत्यक्ष रूपमा कुराकानीमा छौ, त तपाई र मेरो प्रत्यक्ष कुराकानी रहनेछ 98453 97 58 र 98 142 73 601 मा सिधा रूपमा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। सोध्न सक्नुहुन्छ डाइरेक्ट रूपमा फोन गरेर तपाईँ र मेरो प्रत्यक्ष कुराकानीमा तपाईँ र हाम्रो बारेमा विशेष जानकारी भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयास गरिरहन्छौ 98453 97 658 भयो आउनु भएको छ। जय श्री कृष्ण। ए भगवान राधे राधे। ए प्रभु जय श्री कृष्ण भन्दै थिए। उहाँको पनि फोन डिस्कनेक्ट भएछ। हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारीहरू दिने प्रयास गरिरहेका छौ 98453 97 658 र 98 142 73 601 हामी धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौ। हामी तपाईँ र हाम्रो प्रत्यक्ष कुराकानी र तपाईँसँग भएका विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहेको छौ। तपाईँ फोन गर्न सक्नुहुन्छ। यतिखेर कोही जिज्ञासु आउनु भएको छ, हेरौँ उहाँसँग कुराकानी हुन्छ कि हुँदैन। ए प्रभु राधे राधे। ए भगवान जय श्री कृष्ण।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म बैतडीदेखि दिपा जोशी गुरु।
0: दिपाजी बैतडीको कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
1: बैतडीमै छु गुरु।
0: कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ बैतडीमा?
1: बैतडी एफएममै गुरु।
0: कसको बारेमा हेर्ने रेले?
1: मेरो दिदीको।
0: दिदीको साल महिना गते समय फटाफट भनिदिनु त।
1: 2063 साल पुस महिना 15 गते शनिबार 4:05
0: 4:05 अनि अरू के भन्नु पर्दैन?
1: अरू के भन्नु पर्यो दिदी?
0: कपीमा लेख्नु भएको छैन हो?
1: लेखेको छु त भने भयो।
0: के लेख्नु भएको पढ्नु त सर?
1: 2063 साल पुस महिना 15 गते शनिबार 4:05
0: अनि त्यो बिहान बेलुका भन्नु पर्दैन? जिल्ला भन्नु पर्दैन?
1: जिल्ला बैतडी।
0: अनि सबै लेख्नु पर्दैन? अब तपाईँको दिदीको लागि 63 सालको पुसको 15 गते राशिको नाम लेख कुमारी नाम आउँछ, मेष राशि हुन्छ, लग्न वृष, वृष लग्नको मालिक शुक्र, शुक्र भन्ने ग्रह गरेर बसेको छ। कहाँ भन्दा भाग्य स्थानमा राम्रो छ। पढाइमा एकदमै कमजोरी भयो, तर अहिले संकटा भन्ने ग्रहले धेरै दुःख दिइरहेको छ। 2 वर्ष भएछ ग्रह बिग्रिएको, असाध्यै धेरै ग्रह बिग्रिया छ है। घरमा बस्नुहुन्न? घरमा बस्न मान्नुहुन्न दिदी?
1: मान्नुहुन्छ, घरमै हुनुहुन्छ।
0: संकटा भन्ने ग्रह लाग्छ, एकदम संकट बिग्रिने ग्रह छ। सातौं माङ्गलिक छ, प्रेम विवाह भएर 2-3 बिहा हुन सक्छ। विशेष ध्यान दिनु, बाबासँग फेरि टिक्कै कुरो मिल्दैन है। बाबा फापेकै छैन। कहाँ हुनुहुन्छ बाबा? पिताजी
1: घरमै हुनुहुन्छ
0: दिदी। दिदी र बाबाको कुरो मिल्दैन?
1: अब उसरी त मिल्छ, खासै चाहिँ मिल्दैन।
0: अब के भन त, उसरी मिल्दैन फेरि उसरी मिल्छ, के भन त? भनेको भनेको ठ्याक्कै कुरो मिल्दैन नि त। त्यही भएर अलिकति ध्यान दिनु होला ग्रहको, विशेष गरी शान्तिहरू गर्नु, ग्रहको विशेष गरी पूजापाठहरू गर्नु होइन। अब यो अलिकति ग्रहमा दोषहरू छन्, शान्तिहरू गराउने, पूजापाठहरू गर्ने, बुवा आमाको पनि स्वास्थ्यमा समस्या आइरहेको छ होइन। हजुर, बुवा आमाको पनि कुरो मिल्दैन, धेरै कुरामा बिग्रिएको छ। के अरे, शान्तिहरू गरेर पूजापाठहरू गर्नुभयो भने राम्रो हुन्छ है। प्रेम परिसकेको छ, त्यही भएर प्रेम बिग्रिन्छ भनेको मैले। यसको लागि सातको माङ्गलिक शान्तिहरू गर्नु पर्यो, ग्रहको पूजा पाठहरू गर्नु पर्यो, राम्रो हुन्छ। अरू सबै कुरामा राम्रो छ, ग्रह शान्तिहरू गराउनु होला। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौँ। एकैछिन कार्यक्रममा छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित हुन्छु, हामीसँगै रहनुहोला।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

हजुर कार्यक्रम ज्योतिष धरपुरको व्यवसायमा छु, तपाईँसँग निरन्तर कुराकानी गर्ने जमर्को गरिरहेका छौँ। हरेक दिन झैं आज पनि कार्यक्रममा उपस्थित हुँदै गर्दा तपाईँहरूका धेरै मनमा लागेका कौतूहलताका विषयहरूमा पनि हामी उपस्थित भइरहेका छौँ। धेरैको प्रश्न छ, ठुली एकादशी आयो, महिनावारी भइयो, अब के गर्ने होला त? खाना खाने कि नखाने, उपवास गर्ने कि नगर्ने, पूजा गरि नगर्ने, धेरैको प्रश्नहरू यस्ता आउँछन्। दिदीबहिनीहरू हो नि त, बढी धर्ममा अलिकति लाग्नु भएको कट्टर भएर धेरैको प्रश्नहरू आइरहेको छ। मैले सबै प्रश्नको उत्तर दिने एउटा थलो मानेको छु यसलाई। अब तपाईँहरू, आज हामी 7 गतेमा छौँ, आज बिहिबारको दिनमा छौँ, होइन? अब एकादशी कहिले हो थाहा छ? एकादशी यसपालि 9 गते शनिबार भनेको पर्सि भन्नुहुन्छ, होइन? पर्सि एकादशी छ, अब के गर्ने त? महिनावारी भइहाल्यो, अथवा 4औं दिन पनि भयो, के गर्ने? अबिलो बर्बाद भएन हेर भन्ने हुन्छ क्या मनमा। व्रत बस्न पनि मन छ, तुलसीको पूजा गर्न पनि मन छ, तुलसी ल्याएर मठमा चाहिँ टक्क 5 रत्न राख्न पनि मन छ, मतलब रोप्न पनि मन छ, तर शरीरले दिएन भने अब के गर्ने भने तपाईँहरू त चिन्ता गर्न हुँदैन, यो भाग्य चाहिन्छ क्या सबै कुरो गर्न। भाग्य दहेन बहु जन्म समर जितेन सत्सङ्गमम च, यो भागवतको श्लोक हो यो। भाग्यो दहेन बहुजन्म समर्जितेन, भागवत सुन्न, पूजा गर्न, धर्म गर्न, सब गर्न भाग्य चाहिन्छ हजुर। के को हुन्छ त्यो बाहुला दिएर भन्ने हो भने तपाईँको भाग्य रहेनछ भन्ने बुझ्नुहोस्। त्यो धर्म गर्ने भाग्य छैन तपाईँलाई, साँच्चै हो। आफ्नो कर्म लिएर खाने हो क्या हजुर, कर्म आफ्नै हुन्छ, त्यो कर्म अनुसारको गति हामीले गर्ने हो। त्यही भएर महिनावारी हुनुभएको छ भने चुप लागेर एकादशी 9 गते शनिबार परेको छ, त्यो दिन चाहिँ लक्ष्मी प्याज पनि नखानु, माछा मासु नखानु, अब शुद्ध भोजन नभएदेखि यसो फलहार खाएर बस्नु, तर पूजा चाहिँ गर्न हुँदैन। व्रत बस्न भयो, पूजा गर्न भएन, पूजा बिनाको व्रत पनि बस्न सकिन्छ, बस्नु। म त यसो भइहाल्ने, अब त खाइहाल्ने भन्दा उही त्यो दसैँको भोलिपल्टलाई, भोलिपल्टको जुन एकादशी हुन्छ, एकादशीलाई चाहिँ मान्छेले गिद्धे एकादशी भने यस्तो नगर्नु होला तपाईँले, किनभने असोजको शुक्ल पक्षको, असोजको शुक्ल पक्षको पापाङ्कुश एकादशी हुन्छ नि, त्यसलाई मान्छेले के नाम राख्दे? गिद्धे एकादशी नाम राख्दे। कसले? जो गिद्ध छ त्यसले राख्दे नाम, नभए एकादशीको नाम गिद्ध हुन्छ कहिले जिन्दगीमा? घरभरि हुन्छ नि त टन्ने, होइन? अब नखाऊँ भने अरूले खान्छन् त्यहाँ, पाहुनालाई खुवाउनु पर्यो, आएको बेला सबै खाने हुन्छ नि त, अनि शरीर जिब्रोबाट पानी बग्छ, के को हुन्थ्यो? यो त गिद्धे हो, होइन? खाइदियो पापिष्टहरू। एकादशीलाई किन गिद्धे भन्नु? मैले भन्नेलाई भने है पापिष्ट, फेरि मैले अरूलाई भने होइन। जसले एकादशीलाई गिद्धे एकादशी भन्छ त्यो मान्छे पापिष्ट हो, त्यसले मन कर्मलाई आफ्नो स्थिर भएको शरीरलाई कन्ट्रोलै गर्न सकेन, त्यसले चाहिँ आफ्नो मन मस्तिष्कलाई कन्ट्रोलै गर्न सके, इन्द्रियलाई वशमा राखेर सकेको छैन, के व्रत बस्नु त बेकार? व्रत भनेको के हो? इन्द्रियलाई वशीकरण गर्न सक्नु हो, बुझ्नुभयो कि भएन? 5 कर्मेन्द्रिय, 5 ज्ञानेन्द्रिय, एउटा मन भनेको थिएँ मैले, होइन? अस्ति नि एकादशी 11 तत्त्व 11 बोधलाई नै कन्ट्रोल गर्न सकेन भने त्यसले के व्रत लिने बेकार? त्यसो भएको हुँदा तपाईँहरूले के कुराको चाहिँ, तपाईँहरूले के कुराको ज्ञान हुनु पर्यो भने, महिनावारी भए पनि घरको छोराले तुलसी रोप्नुहुन्छ, श्रीमानले तुलसी रोप्नुहुन्छ, आमाले रोप्नुहुन्छ, बाबाले, तपाईँले मात्रै रोप्नुपर्छ भन्ने छैन, अरूले कोही कसैले रोप्दै पनि हुन्छ, तर शुद्ध भएर सात्विक वस्त्र लगाएर कर्म गरौँ। अब छोरा पनि छन् घरमा, श्रीमान पनि छन्, लु रोप्नु रोप्नु भनेर व्रतबन्द भइसकेको श्रीमानले चाहिँ जनाई अथवा छोराले चाहिँ जनाई नलगाइकन तुलसी रोप्यो भने त्यो राम्रो भएन, कर्म त्यसरी पुरा भएन, त्यो आफैले ख्याल गर्ने। तुलसीको बारेमा एउटा महत्वपूर्ण श्लोक भन्छु म आज तपाईँलाई, तुलसीले विश्वलाई पावन बनाउँछ भन्ने शास्त्रीय मान्यता छ। विश्व भने के? तपाईँ अहिलेसम्म चराचर जगतमा कतिवटा देश घुम्नुभयो, त्यो देश सबै विश्वमै पर्छ, अझै कति छन् कति घुम्नु बाँकी,
Vrindam Vrindavanim Vishwapujitam Vishwapavanim Pushpasaram Nandinincha Tulasim Krishna Jivanim Etannamashtakam Chaiva Stotranamartha Samitam Yapatit Sanchayam Pujya Swasameda Phalam Labheraha Asamed Naam Gareko Ekika Phalam Incha Jalli Yonam Parcha के गर्ने अब धन अब पछि हरिश्वयन एकादशीदेखि त चतुर्मास पनि प्रारम्भ भयो इदम व्रतमया देव गृहीतम पुरस्तव निर्विघ्नम सिद्धिमायातु तत्प्रसादास्त केशव भगवानलाई प्रसन्न पार्नको लागि म चार महिना व्रत बस्छु भन्नु तपाईँको कल्याण हुन्छ मेरो भगवान म चार महिना अब तपाईँको नाममा व्रत बस्छु मेरो छोरो अठेल जाओस् भन्नु हुँदैन फेरि काम भगवानलाई समर्पण गर्न सक्नु पर्यो यो मन यो इन्द्रिय यो तपाईँको मन मस्तिष्कलाई चाहिँ भगवानमा समर्पण गर्न सक्नुभयो भने सबै कुरा पुरा हुन्छ

0: जुन दिन तपाईँले तुलसी अशुभ बेला टिप्नु भयो, तपाईँले तुलसीलाई चाहिँ चुन्नु भयो भने पात टिप्ने हो, त्यो पनि टिप्न हुँदैन सकभर। यसो बोटलाई हल्लाइदिने, ठिक्क भएका पातहरू आफै झर्छन् तल, त्यसलाई त काठमा लिएर जाने घरमा भगवान शालग्रामलाई अर्पण गर्ने, यस्तो यस्तो कामहरू गर्नुपर्छ। त्यही भएर एकादशीमा महिनावारी भएर पिर्न गर्नु, छोराहरूले गर्नुहुन्छ, श्रीमानले गर्नुहुन्छ, होइन को को छ घरमा दिदी बहिनी ल्याएर बोलाएर गराउँदा पनि हुन्छ, त्यसरी गराउनु होला। अहिले कोही हुनुहुन्छ म उहाँलाई कार्यक्रममा
1: सुन्छु। हेलो हजुर।
0: राधे राधे हजुर। हजुरको आवाज आएन भन्नुभएको छ, हामी प्रत्यक्ष रूपमा तपाईँसँग फेरि पनि कुराकानी गर्छौँ। अर्को एउटा कमेन्ट आएको छ, उत्सव ढकालबाट कमेन्ट गर्नुभएको छ, मेसेज गर्नुभएको रहेछ, को हो चिन्दिन म। गुरु श्रीमन नारायण, सूतक परेको छ एकादशीमा के गर्ने होला, सूतकमा दैनिकै सेवा पूजा गर्न मिल्छ कि मिल्दैन होला भन्नुभएको छ। अब यो तपाईँले पूजा कस्तो गर्नुभएको छ भन्ने कुरा, बत्ती चाहिँ सधैँभरि बाल्नु होला, यसो तुलसीको मठमा ल्याएर होइन जल फेर्नसम्म मिल्यो, त्योभन्दा धेरै पूजा गर्न मिलेन, भगवान्को नाम जप्न मिल्यो। अब सूतक परेको बेला त एकादशीमा व्रत भएर मिल्दैन, फेरि अहिले मैले भने नि पूजा गर्न मिल्दैन तर चोखो चाहिँ खानुपर्छ है, फेरि भोकै चाहिँ बस्नुपर्छ, त्यसरी कुरो बुझ्नु होला। अरू केही छन् कि हेरिहालौँ है। हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ, निरन्तर तपाईँको सेवामा लाग्छौँ। हामीले धेरै तपाईँहरूलाई हाम्रो ठेगाना भन्दैनौँ, किनभने चाहने मान्छेले हामीलाई खोज्ने मान्छेले फोन गरेर आउनुहोस् भन्ने हाम्रो चाहना हो, होइन त्यसो भएको तपाईँलाई ध्यान दिनुहोला। एउटा कमेन्ट आएको रहेछ हिजो गणेश कोइरालाबाट, गुरुजी प्रणाम, राधे राधे लेख्नु भएको छ, राधे राधे, तपाईँको यो कार्यक्रम धेरै प्रभावकारी छ, यसको लागि कोटि कोटि नमन भन्नुभएको छ, धन्यवाद छ। तथापि पितृदोष निवारणको लागि सबैलाई सप्ताह लगाउन सल्लाह दिनुहुन्छ, भन्नुहुन्छ कि सप्ताह लगाउन खर्च हुन्छ भनेर लोभ गर्छौ, हजुरले हल्का रूपमा लिनुभएको सप्ताह लगाउन हामीलाई महाभारत हुन्छ, महिनाको 15-20 हजार कमाउन मुस्किल पर्नेले, घर खर्च चलाउने नसक्नेले कसरी 5-7 लाख रुपियाँ जम्मा गरी सप्ताह लगाउन सकिन्छ भनेर प्रश्न गर्नुभएको छ। अनि उहाँले अर्को महत्वपूर्ण कुरा लेख्नु भएको छ, मलाई उहाँको अर्को मजा लाग्यो, तपाईँ जस्तो महिनामा 2-3 लाख कमाए हुनेका लागि पो किन लोभ गरेको भन्न मिल्छ, होइन र यदि सक्नुहुन्छ भने पितृदोषको उद्धार हेतु सहज विधि मार्गदर्शन गरिदिनु होला, वा सकिन्छ भने सप्ताह नत्र विकल्प भनिदिनु होला भन्नुभएको छ। यो हिजो पढ्नुपर्ने कमेन्ट रहेछ। अब उहाँ गणेश कोइराला कहाँदेखि यो थाहा भएन, उहाँले हाम्रो कार्यक्रम सुन्नु भएको छ कि छैन त्यो पनि थाहा छैन। अब यो सबैको उत्तर चाहिँ एक मुष्ट रूपमा भन्छु, मैले धेरैचोटि भनेको छु तपाईँले कार्यक्रम कम सुन्नुभएको हुन सक्छ, महिनाको 15-20 हजार कमाउने मुस्किल पर्नेले भन्नुभएको छ, सप्ताह लगाउन पहिलो कुरो पैसा लाग्दैन, मैले पनि फेरि पनि भने, फेरि नसक्नेले कसरी 5-7 लाख रुपियाँ जम्मा गरेर सक्छ, 5-7 लाखमा त हजुर 3-4 सप्ताह हुन्छ न हजुर, म अर्को भनौँ है, फेरि म त्यही कुरा आउँछु। तपाईँले के प्रश्न गर्नुभएको छ भने, महिनाको 15-20 हजार कमाउन मुस्किल पर्नेले, घर खर्च चलाउनै नसक्ने कसरी 5-7 लाख रुपियाँ भन्नुभएको छ, या हजुर म फेरि पनि भन्छु, तपाईँहरू नचाहिने खर्च धेरै गर्नुहुन्छ, चाहिने खर्च कम गर्नुहुन्छ, क्या तपाईँहरूले चाहिने खर्च गर्दै गर्नु भने नि हुन्छ, जस्तो सुकै मान्छे भए पनि नि, म फेरि पनि भने मलाई सप्ताह लाउन मन लागेको छ, मेरो घरमा आएर तपाईँले सप्ताहको पाठ गरिदिनु पर्यो, मसँग पैसा छैन के गर्ने भन्नुहोस्, फेरि पनि भन्छु तपाईँको घरमा चाहिने पैसा म दिएर त हाम्रो कर्तव्य, फेरि गुरुको पैसा लिएर चाहिँ कहाँ सत्ता लाइन्छ, त्यो होइन, फेरि तपाईँसँग छैन भने हाम्रो शास्त्रले के भन्छ भने, तपाईँलाई इच्छा लागेको कुराहरू जस्तै सप्ताह लाउनु पर्यो, तपाईँको बाबुआमा मरेमा तपाईँ भन्नाले कोही एबिसी है, फेरि मैले उहाँ गणेशजीलाई गरे होइन, सबैलाई भनेको यो चाहिँ, तपाईँ हाम्रा बाबुआमा मरे, हामीसँग पैसा छैन, तपाईँसँग पैसा छैन भने तपाईँको घरमा ब्राह्मणले सबै खर्च ल्याएर तपाईँको घरमा काम चलाउनु पर्छ, हाम्रो कर्तव्य हो नि त ब्राह्मणको, त्यति त को गर्न सकेन भने हामी के ब्राह्मण भयो त नि, फेरि हामी वेद पढ्ने बित्तिकै गुरु हुन्छ, चाडा मन्त्र पढ्ने बित्तिकै कोही छ, मैले फेरि पनि भने यो मैले तपाईँलाई प्रचार मात्रै गरेको होइन।

तपाईँको घरमा पैसा छ ब्राह्मणलाई दिनुहोस्, नदिए तपाईँको त्यही पैसा फेरि खराली भएर जाने, फेरि प्रष्ट कुरो क्या, फेरि तपाईँसँग पैसा छैन तर म गरिब छु भनेर तपाईँले भगवान्लाई ढाट्नु, हामीलाई त केही फरक पर्छ, भगवान्लाई त देखाएको छ नि तपाईँसँग कति पैसा छ भन्ने कुरा। तपाईँले छैन छैन छैन भनेर ब्राह्मणलाई रित्वार पठाउनु भनेको तपाईँ फेरि त्यो सम्पत्ति त्यस्तै स्वा भएर सकिन्छ सकिन चाहिँ, तर छैन भने चाहिँ फेरि पाइयो नि त। बरु भन्नुहोस् न काम अमेर गुरु गर्छु ल, मलाई एकजना इलाम कि होइन धनकुटाको मान्छे होला सायद, धनकुटाको एउटा राई दाईले के नाम थियो उहाँको, मलाई इटरीमा भेट्नु हो। गुरु हजुर भने मैले सप्त लाउनु पर्यो, मसँग केही छैन भन्नुभयो, ठिक छ मलाई इटरीमा भेट्नुभयो। पहिला त भन्दा मैले उहाँलाई मङ्सिरको समय दिएको थिएँ, 2 साल हो कि 1 साल पहिले कुरा आयो, उहाँले कार्यक्रम सुन्नु भएको छ भने ध्यान दिनुहोला। अनि मसँग त केही छैन गुरु, म केही दिन सक्दिनँ भन्नुभयो। तपाईँको चामल छ कि छैन भने मैले चामल छ, दाल छ कि छैन भने दाल पनि छ, आलु छ कि छैन आलु पनि छ, ए नुनहरू त खुवाउनु सक्नुहुन्छ भने सक्ने, अनि ब्राह्मणलाई पैसा दिन सक्नुहुन्छ अलिक कम कम छ गुरु, जति लाग मन लाग्छ त्यति दिनु है भने मैले हुन्छ। ल तपाईँकोमा मङ्सिर आउने, पैसाको पिर नगर्नु, सप्ताह लाउने भएदेखि थाम्सी चाहिन्छ एउटा आँगन, अनि तपाईँले चाहिँ पाडछाड टाँग्नुपर्छ तिर पर, तँ पनि छैन भन्नुभयो भने त तपाईँको मनै छैन भन्ने हुन्छ फेरि। अनि भएर मैले उहाँलाई मङ्सिरलाई तय गरेँ, हुन्छ म घरमा गएर सबैलाई भन्छु अनि म हजुरलाई खबर गर्छु है भन्नुभयो। के को खबर गर्नु, राम राम राम, घर गएपछि सकियो नि, घर गएपछि ओरतिर हेरो मासुको बाहना छ, परतिर मासु बाहना, मासु चाहिँ तिन दिन लिएर खान सक्ने हुन्छ, एउटा तिरपल किन्न 50,000 खर्च भएन ऊ त सकिँदैन, 10 यहाँ आस्थाइ यहाँ 50,000 ज्याम्मलाएर खसिहाल्छन्, बियर खान्छन् मान्छेले, अनि त्यसलाई गरिब भन्ने हामीले, त्यो तपाईँको मन नभएको मान्छे, तर हुनसक्छ कति मान्छे गरिब हुन्छ। मैले फेरि पनि भने तपाईँको घरमा सप्ताह लाउनमा आउँछु, पक्का हो लक्ष्मण श्रेष्ठले आउँछ, 1 रुपियाँ पैसा दिनु पर्दैन, तर हिँड्ने बेला 100 रुपियाँ दिनु है टिको लगाएर, भन्न खोजेको फेरि के हो, अरू त के हो भने दक्षिणा दिनुपर्छ क्या, त्यो यति भनेर लेखाएको छैन शास्त्रमा, तपाईँ हामीलाई हाम्रो समय अनुसारको माग अनुसार लिनियो, हुनेछ तर नलिनियो, फेरि दिन्छन् पनि हुनेले, तर छैन भने तपाईँलाई हामी होच्याएर होइन कि, छैन भने मैले फेरि पनि भने हाम्रो कर्तव्यमा पर्छ त्यो कुराहरू, तपाईँकोमा पैसा लाउनलाई सप्ताह लाउन पैसा भएन भने, तपाईँको बा आमामा त किजिया गर्ने पैसा भएन भने, त्यो कर्तव्य हाम्रो हो। मैले उहाँको उत्तर दिएँ, अब तपाईँले जस्तो 2-3 लाख कमाइ हुने भन्नुभएको छ, 2-3 लाख कमाउनु पाएँ किन यसरी बस्थेर म अमेरिका उडिहाल्थेँ होइन, मैले यसको विधिवत रूपमा भने सप्ताहको विधि के अरे पितृमुक्तिको विधि सप्ताहभन्दा उत्कृष्ट केही पनि छैन। फेरि पनि भने पितृलाई मुक्ति गर्नु छ, तपाईँको घरमा अकालमा मृत्यु भएका छन्, पितृले दुःख दिइरहेका छन्, मागिरहेका छन्, खोजिरहेका छन्, पितृ सन्तुष्ट भएका छैनन् तपाईँ घरमा भने सप्ताहभन्दा अर्को विकल्प केही छँदै छैन है त। ल यति भने अर्को कमेन्ट छ रोशन राईको, आज गर्नुभएको यो कमेन्ट रहेछ, गुरु राधे राधे, म खोटाङ जन्ती ढुङ्गा गाउँपालिकाबाट रोशन राई हो, हाल इन्डियाको पञ्जाब लुधियानाबाट सनातन रेडियो नेटवर्कबाट सुनिरहेको छु, हामी जस्ता पराई भूमिबाट ज्योतिष दर्पण कार्यक्रम सुनेर माया गर्ने भक्तहरूलाई कहिले अनलाइनबाट सुनाइ हेरिदिने व्यवस्था गर्नुहुन्छ गुरु भन्नुभएको छ, हप्ताको 1 दिन समय मिलाइदिनु भए कति राम्रो हुन्थ्यो भन्नुभएको छ, सम्पर्कमा आउनुहोला। अब यो हप्ता यस्तो हुन्छ क्या, वाट्सएपमा के अरे हाम्रो पात्रमा हेर्दा बित्तिकै अब तपाईँ कहाँबाट गर्नुभएको छ कमेन्ट थाहा हुँदैन, अनि कसको हेर्ने कसको नहेर्ने भन्ने कुरा हुँदैन, जसको राम्रो कमेन्ट आए त हेर्नै पर्छ होइन, त्यसो भएको हो। प्रज्ञा घिमिरे राधे राधे गुरु लेख्नु भएको छ, धन्यवाद छ। अर्को हामीलाई वाट्सएपमा म्यासेज आएको छ, हेरिहाल्छु म। कुनै पनि कुरा आफूसँग भएर पनि ढाँट्ने भगवान्लाई ढाँट्नु हो हजुर भन्नुभएको छ, हो ठिक छ। अब यो मान्छेको नाम थाहा छैन, म्यासेज चाहिँ असाध्य नवराज घिमिरे लेख्नु भएको रहेछ, ठिक छ, कार्यक्रम सुन्नु भएको छ उहाँले पनि धन्यवाद छ, प्राय जसो दिनदिनै दर्शन गरिरहन्छ म्यासेजद्वारा। हामी हरेकलाई यो कुराको जानकारी फेरि पनि म गराउन चाहन्छु, हामी के भन्छु भने नि तपाईँलाई फेरि पनि भन्छु म, सप्ताह लाउनु पर्यो भने मैले धेरैचोटि भनेको छु यो कुराहरू,
पैसा नहुनुलाई है फेरि हुनलाई फेरि दिनुपर्छ पैसा, फेरि तपाईँ ढाल्दैन म तपाईँको ग्रह शान्ति गरिन पैसा लाग्छ। हिजो मलाई एकजनाले के भन्नुभयो, म त गरिब हो भनेर फोन गर्नुभएको थियो, मिल्दैन भने मैले अब सबै गरिब भन्न कहाँ पाइयो त नि फोनबाट होइन। तपाईँ भेट्न आउनुहोस् अथवा तपाईँको गाउँमा आएको बेला भेट्न आउनुहोस् न, हामी तपाईँलाई त्यहाँबाट पहिचान गर्छौँ नि भइहाल्छौँ त। मैले एकजना कसलाई उहाँ कुन ठाउँमा हो, म त एकदम गरिब हो भनेर चिना लिएर आउनुभयो, एउटा चिना हेरेको मस्त पैसा कमाएको देखेँ मैले। अनि उहाँलाई तपाईँ गरिब होइन नि, पैसा छ त भनेको, छन् त छ यहाँ छैन भन्नु, त्यस्तो गरिबलाई हामी हेर्न सक्दैनौँ है हजुर। मेरो पनि कर्म हो होइन, मैले तपाईँलाई धेरै सेवा गरेको छु, ढाक्न हुँदैन। त्यही भएर तपाईँहरूले प्रष्ट रूपमा बुझ्नुहोला, तपाईँ गरिब अगर हो भने

है जति राम्रो कुरा गरिदियो मान्छेलाई छँदै छैन हुने हुँदो रहेछ त नि राम्रो कुरो भन त हुँदो हुँदो रहेछ मेरो खास नाम चाहिँ नवराज घिमिरे हो सरलाहीबाट भन्नुभएको छ धन्यवाद छ तपाईँलाई पनि हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई यस्तै यस्तै कुराको जानकारी गराइरहेका छौँ केही जानकारीहरू दिने र तपाईँसँग भएका विशेष जानकारी दिने प्रयास गर्छौं चार पाँच पुस्ता भयो भन्नुभएको छ यो सूतक परेको अब तपाईँलाई सूतक लाग्छ भने त्यो हामीलाई थाहा भयो तपाईँ कुन पुस्ता हो सूतक बार्नु भएको छ भने एकादशीको व्रत भर्न मिल्दैन सूतक बार्नु भएको छैन भने गर्न मिल्छ है यसरी बुझ्नुहोला हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं हामी नेपालभरबाट एकै साथमा तपाईँहरूसँग बोलिरहेका छौं हामीलाई फेसबुकमा पनि फलो गर्नुहोला लक्ष्मण सुवेदी 333 यहाँ तपाईँले सर्च गरेर फलो गर्नुभयो भने त्यहाँबाट पनि हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहन्छौ हामी यतिखेर नेपालमा धर्मको विषयमा धेरैहरू कुराहरूको विवादित भइरहेको छ त्यो विवादबाट तपाईँहरू ढुक्क भएर पन्सिन चाहनुहुन्छ भने सकारात्मक काम गर्नु सबैभन्दा राम्रो हुन्छ है हामी आफ्नो अनि आफन्तहरूको बारेमा विशेष गरी धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी गर्ने एउटा प्रयासमा लागिरहेका छौँ 98453 97658 र 98142-73-601 तपाईँ र हामी कुराकानी दिने भनी पनि गर्नेछौ विशेष गरी फेसबुकमा वाट्सएपमा सम्पर्क गर्नुहोला हाम्रा यी दुईटा नम्बर तपाईँले सेभ गर्नुभयो भने वाट्सएप पनि जोइन हुन्छ त्यही भएको भएर आजको लागि आज चाहन्छु भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोको ध्वनि तरङ्गबाट रहनेछ तबसम्मको लागि भने आज दिनुहोस् तपाईँको दिन आनन्दमय तपाईँको दिन मंगलमय रहोस् जय श्री कृष्ण जय जय श्री राधे

0: Radio Tiger Studio Time. यति बेला बिहानको 9 बजेको छ.
1: किसान पाई प्रोडक्ट्स प्रालीको हो.
2: राष्ट्रको शान किसान.
1: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना। मनसून अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह। हदबन्दी भन्दा बढ़ी जग्गाको स्थलगत अनुगमन शुरू। 40 जिल्लाका मालपोत कार्यालयलाई निरीक्षण गर्न विभागको निर्देशन। आज पुष्पलालको 48 स्मृति दिवस। कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी मनाउँदै। अमेरिकी सीआईए केन्द्रमा भएको ईरानी आक्रमणमा रूसले सहयोग गरेको आशंका, अनुसन्धान शुरू। र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज देशका पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको पहाड़ी र हिमाली भागमा साधारणतया बादल लागेको छ। मधेश र कोशी प्रदेशको तराई भागमा भने आंशिक बादल छ। दिउँसो पहाड़ी र तराई क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। यस्तै आज राति पनि पहाड़ी भागका केही तथा तराई भागका थोरै ठाउँमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविदको आग्रह छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून अवधिभर बाढ़ी, पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जनधनको सुरक्षाका लागि पूर्व सावधानी अपनाउन आग्रह गर्दै यात्रा गर्नु अघि मौसम र सड़कको अवस्थाबारे जानकारी लिन भनेको छ। यस्तै वर्षाको बेला यात्रा गर्दा चनाखो हुन र सावधानी अपनाउन भनिएको छ। ठूलो पानी परेको बेला सकेसम्म रातको समयमा यात्रा नगर्न, बाढ़ी आएका बेला खोला, खोल्सा तथा नदी तर्ने प्रयास नगर्न प्राधिकरणले सूचना मार्फत अनुरोध गरेको छ। वर्षा भइरहेको समयमा काठ, दाउरा टिप्न, माछा मार्न र पौड़ी खेल्न खोला वा नदीमा नजान, पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक रूपमा आवत जावत नगर्न प्राधिकरणले ध्यान आकर्षण गराएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले नेपाल सरकारको स्वीकृतिमा हदबन्दी भन्दा बढ़ी जग्गा खरिद वा स्वामित्वमा राखेका कम्पनी, उद्योग प्रतिष्ठान, आयोजना तथा संस्थाको स्थलगत अनुगमन शुरू गरेको छ। विभागले देशभरका 40 जिल्लाका भूमि प्रशासन मालपोत कार्यालय पत्राचार गर्दै सम्बन्धित संस्थाले स्वीकृत उद्देश्य अनुसार जग्गा उपयोग गरिरहेका छन् वा छैनन् भन्ने विषयमा स्थलमै पुगेर निरीक्षण गर्न निर्देशन दिएको हो। यसअघि पटक पटक प्रतिवेदन माग्दा पनि अधिकांश कार्यालयहरूबाट प्राप्त विवरण नभएकाले विभागले अनुगमन तथा निरीक्षण समितिलाई फिल्डमै खटिएर वास्तविक अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउन पनि पुनः निर्देशन दिएको हो। भूमि सम्बन्धी ऐन अनुसार हदबन्दीभन्दा बढ़ी जग्गा राख्न सरकारी स्वीकृति पाएका उद्योग कम्पनी, शिक्षण संस्था तथा अन्य संघ संस्थाको नियमित अनुगमन गर्नुपर्ने कानूनी व्यवस्था छ। ऐनले प्रत्येक आर्थिक वर्ष समाप्त भएको 2 महिनाभित्र पालिकासँग समन्वय गरी जग्गाको वास्तविक उपयोग अवस्था निरीक्षण गरी विभागमा प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायतका कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्। विक्रम सम्बत 1981 असार 15 गते रामेछापमा पिता भक्तलाल र आमा तुलसी कुमारीका माहिला छोराका रूपमा जन्मनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढ़ाउनु भएको थियो। पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित कम्युनिष्ट मेनिफेस्टोको पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नका साथै विभिन्न कृति र लेख मार्फत नेपाली समाजको वर्ग विश्लेषण समेत गर्नुभएको थियो। नेपाली कांग्रेस लगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था परास्त गर्नुपर्छ भन्ने मत राख्नु भएको थियो। उहाँको विक्रम सम्बत 2035 साउन 7 गते भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध। चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
2: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
2: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्वपूर्ण ऐन संशोधनका लागि तयार गरिएका विधेयकको मस्यौदामा सर्वसाधारण स्वास्थ्यकर्मी तथा सरकारवालाहरूसँग राय सुझाव मागेको छ। मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण ऐन 2049, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनका लागि मस्यौदा सार्वजनिक गरिएको छ। इच्छुक व्यक्तिले साउन 12 गतेभित्र मन्त्रालयको कानून शाखाको इमेल मार्फत तोकिएको ढाँचामा सुझाव पठाउन सक्नेछन्। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु सम्बन्धी ऐनको मस्यौदामा स्तनपानको संरक्षण र प्रबन्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था प्रस्ताव गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कालीकोटको पलाटा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 10 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। बजेट दुरूपयोग गरी गराई भ्रष्टाचार गरेको अभियोगमा आयोगले उनीहरू विरूद्ध मुद्दा दायर गरेको हो। आयोगले पलाटा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, लेखा प्रमुख खिमलाल पुन र तत्कालीन सहायक लेखापाल मुनिप्रसाद प्याकुरेल विरूद्ध समान 8,08,680 रूपियाँ बराबरको विगत दावी गरेको छ। यस्तै तत्कालीन सब इन्जिनियर विनोद कुमार बम र सब इन्जिनियर नन्दबहादुर सिंह बेलके ढुङ्गा लखन वाडा ओडा कार्यालय दुर्सी फोगाटी ग्रामीण सड़क निर्माण उपभोक्ता समितिका अध्यक्ष कुम्भ बहादुर बम, कोषाध्यक्ष सुल चिन्ना बम र सचिव कमल बहादुर बम विरूद्ध समान विगो दावी माग गर्दै मुद्दा दायर गरिएको छ। तत्कालीन उपाध्यक्ष दाना नेउपाने र वडा नम्बर 9 वडा अध्यक्ष टक्क बहादुर बम विरूद्ध भने भ्रष्टाचार निवारण ऐन 2059 दफा 19 उपदफा 2 बमोजिम कैदवा जरिवानाको माग दावी गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। अब विदेशको खबर। मध्यपूर्वका विभिन्न क्षेत्रमा अमेरिकी गुप्तचर संस्था सीआईएका गोप्य केन्द्रहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रूसले सहयोग गरेको हुन सक्ने आशंकामा अमेरिकी अधिकारीहरूले अनुसन्धान थालेका छन्। रोइटर्सका अनुसार आक्रमणको उच्च सटीकता देखिएपछि इरानलाई रूसले लक्ष्य निर्धारण सम्बन्धी खुफिया सूचना तथा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएको हुन सक्ने सम्भावनाको अनुसन्धान शुरू भएको छ। गएको मार्चमा साउदी अरबको राजधानी रियादमा रहेको अमेरिकी दूतावासभित्र रहेको सीआई केन्द्र तथा इराकको पूर्वी क्षेत्रमा रहेको अर्को गोप्य केन्द्रमा ड्रोन आक्रमण भएको थियो। अनुसन्धानका क्रममा आक्रमणमा प्रयोग गरिएको इरानको शाहिद 136 ड्रोनमा रूसको केमेटा एम नेभिगेशन प्रणाली जडान गरिएको भेटिएको खबरमा उल्लेख छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकासँग खेल्दैछ। नेपाल र श्रीलंका बीचको खेल नेपाली समयअनुसार अहिले बिहान 10:30 शुरू हुनेछ। नेपाल हिजो उद्घाटन खेलमा काजकिस्तानसँग पराजित भएको थियो। यस्तै श्रीलंका पनि पाकिस्तानसँग पराजित भएको थियो। आजको खेलमा दुवै टोलीले आफ्नो जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रनेछन्। यही साउन 13 गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीग प्रणालीमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। नेपाली टोलीको कप्तानी हरि हजुर थापाले गर्नुभएको छ भने मुख्य प्रशिक्षक जगदीश भट्ट रहनु भएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशका पहाड़ी क्षेत्रका 1-2 ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना। मनसून अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह। हदबन्दी भन्दा बढ़ी जग्गाको स्थलगत अनुगमन शुरू। 40 जिल्लाका मालपोत कार्यालयलाई निरीक्षण गर्न विभागको निर्देश। आज पुष्पलालको 48 स्मृति दिवस। कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी मनाउँदै। अमेरिकी सीआईए केन्द्रमा भएको इरानी आक्रमणमा रूसले सहयोग गरेको आशंका, अनुसन्धान शुरू। र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज श्रीलंकासँग खेल्दै।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।
3: ए नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
4: ल काका किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
5: ओ अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मासी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अनकल सेवाहरू,
7: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-4-80-22-229 र 98-605-22-229।
5: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
8: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
9: मलद्वारमा हुने रोगको लक्षण, मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने,
5: उपचारबाट हुने लाभहरू, रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने
9: आयुर्वेदी उपचार, मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
8: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98-4-80-27-590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98-4-80-27-590।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन सधैँ बाजु सुन्नु।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दाहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन सधैँ बाजुछन्।
5: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
6: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
7: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
6: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98482 9774।
8: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
9: बिहान 10 बजेदेखि
8: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको

0: गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442559909 र 98442597।
1: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
2: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
1: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
3: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल, खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
0: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
0: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-42-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ, भाग छ।
3: Radio Tiger Studio Time.
4: यति बेला बिहानको 11 बजेको छ।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बात झै।
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
2: बिहान 10 बजेदेखि
1: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 442 55 909 र 98 442 57 517।
3: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
4: यसका लक्षणहरू के के हुन्?
3: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोडनी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
4: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
3: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
4: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
3: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
5: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
1: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
7: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
8: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
9: राष्ट्रको शान किसान।
8: A complete piping solutions.

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, आयात घट्दा पाउने 19 अर्ब रूपियाँ खुद नाफा, सहुलियत पूर्ण कर्जाको ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन, किस्ता ढिलातिरे पनि अनुदान नकट्ने, आन्तरिक विवादमा झेलिएको नेपाली कांग्रेस फुट नजिक, सभापति थापाको लचकता बिना एकता सम्भव नरहेको इतर पक्षका नेताहरूको भनाई, प्रश्नपत्र चुहावट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा, युवाको भविष्यमा क्षति पुर्याउने प्रयास कसैलाई पनि छुट नदिने भनाई, र काभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार, एसियाली खेलकुदमा नेपाली क्रिकेट टोली समूह एमा। नेपाल खबरमा अब पूरा खबर। नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 विद्युत निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 17 अर्ब 45 करोड़ 87 लाख रूपियाँको बिजुली बिक्री भएको थियो। गएको आर्थिक वर्ष नेपालले 3 अर्ब 87 करोड़ युनिट भन्दा बढ़ी बिजुली निर्यात गरेको छ। भारतीय खुल्ला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7 रूपियाँ 56 पैसा प्रति युनिटका दरले बिजुली बिक्री गरेको छ। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10 अर्ब 55 करोड़ रूपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढ़ेर आयात घटेपछि नेपालले बिजुली व्यापारबाट मात्रै 18 अर्ब 76 करोड़ रूपियाँ खुद नाफा कमाएको छ। अहिलो आर्थिक वर्ष 2081-82 यस्तो खुद नाफा 4 अर्ब 53 करोड़ 57 लाख रूपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढ़ेको प्राधिकरणले जनाएको छ। नेपालले हिउँदका केही महिना विद्युत आयात गर्छ भने बर्खायाममा निर्यात गर्दै आएको छ। सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी पहिलो संशोधन कार्यविधि 2083 जारी गर्दै नयाँ व्यवस्था थप गरेको हो। संशोधित कार्यविधि अनुसार अब विशेष परिस्थितिका कारण कुनै पनि त्रैमासिकमा किस्ता ढिला तिरेका ऋणीहरूले पनि ब्याज अनुदान पाउनेछन्। अर्को त्रैमासिक बकौता चुक्ता गरी कर्जा नियमित गरेमा र बैंक तथा वित्तीय संस्थाले कर्जाको सदुपयोग भएको यकिन गरेमा अनुदान निरन्तर उपलब्ध हुनेछ। यसअघि नियमित समयमै किस्ता भुक्तानी नगरे अनुदान पाइँदैनथ्यो। यस्तै 2075 कार्यविधि अनुसार प्रभाव भई नवीकरण भएका कर्जामा शुरू भएको मितिदेखि अधिकतम 5 वर्षसम्म ब्याज अनुदान पाइनेछ। प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जा लिँदा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अनुदान नलिएको ऋणीको सो घोषणा अनिवार्य गरेको छ। अहिले कृषि तथा पशुपक्षी, महिला उद्यमशील, स्टार्टअप तथा विपद पीड़ितको आवास निर्माण लगायतका शीर्षकमा निश्चित सीमासम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइँदै आएको छ। आन्तरिक राजस्व कार्यालय लहान सिराहाका कर अधिकृत युवराज पाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले 5 लाख रूपियाँ घुससहित पक्राउ गरेको छ। लहानमा रहेको एक कम्पनीको कर परीक्षणमा सहजीकरण गरिदिने भन्दै घुस लिएपछि आयोगको टोलीले रंगी हात पक्राउ गरेको हो। अधिकृत पालले कार्यालयका अरू कर्मचारीहरूलाई समेत मिलाउनु पर्ने भन्दै 5 लाख रूपियाँ घुस दिएपछि मात्र अडिट प्रक्रिया अघि बढ़ाइने बताइएको छ। अडिटका क्रममा कार्यालयले कर जरिवाना तथा अन्य शीर्षकमा झण्डै 2 करोड़ रूपियाँसम्म दायित्व पर्ने जनाएको थियो। तर समयपछि कर्मचारीले 30 देखि 35 लाख रूपियाँ थप कर दायित्व हुन सक्ने बताएका थिए। यसै क्रममा कर अधिकृत पालले आफूहरूले सबै समस्या समाधान गरिदिने तर त्यसका लागि 12 लाख रूपियाँ घुस दिनुपर्ने कुरा बताएको र बार्गेनिङ हुँदै गर्दा 5 लाख रूपियाँमा टुङ्गो लागेको थियो। आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस गम्भीर मोडमा पुगेको छ। विशेष महाधिवेशनपछि सभापति गगन कुमार थापा र संस्थापन इतर पक्ष पूर्णबहादुर खड्का तथा शेखर कोइराला समूह बीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनको सम्मुखमा पुगेको हो। विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्षले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेला मार्फत नयाँ दल गठन गर्ने सम्मको रणनीति बनाएको छ। इतर पक्षका नेताहरूले एकताका लागि लचिलो बन्दा पनि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा संवादबाट भागेर एकलौटी ढंगले अघि बढ़ेको आरोप लगाएका छन्। बीपी कोइरालाको सिद्धान्त र अग्रजहरूको अनुभवलाई बाहेक गरेर केवल युवा जोसका भरमा पार्टी चल्न नसक्ने नेताहरूको टिप्पणी छ। तल्लो तहका नेता कार्यकर्ताहरूले भने आउँदो स्थानीय चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउन र देशमा राजनीतिक स्थिरता कायम राख्न पनि दुवै पक्ष मिल्नुको विकल्प नरहेको बताएका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार आउँदो 15 महाधिवेशन अघि ऐतिहासिक विरासत भएको पार्टीलाई विखण्डनबाट जोगाउन र सबैलाई समेटेर अघि बढ्न सभापति गगन कुमार थापाका लागि यो समय राजनीतिक परिपक्वता र अभिभावकत्व प्रदर्शन गर्ने मुख्य परीक्षा बनेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि गठित कार्यदलले कृषि वन तथा पर्यावरण मन्त्रालयमा आफ्नो अन्तरिम प्रतिवेदन बुझाएको छ। समितिले कृषि मन्त्री गीता चौधरीलाई प्रतिवेदन पेश गर्दै बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणालीमा सुधार, जनचेतना वृद्धि र दीर्घकालीन व्यवस्थापनका विविध सुझावहरू प्रस्तुत गरेको हो। प्रतिवेदन ग्रहण गर्दै कृषि मन्त्री चौधरीले प्राप्त सुझावहरूको अध्ययन गरी आवश्यक नीतिगत निर्णय र कानूनी सुधार मार्फत समस्या समाधान गर्न मन्त्रालय दृढताका साथ अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानहरूले भोगिरहेको समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै मन्त्री चौधरीले बाँदरका कारण बालीनाली नष्ट हुने, किसानहरू विस्थापित हुनुपर्ने र कृषि उत्पादनमै प्रत्यक्ष असर पुग्ने गरेको समस्यालाई कम गर्नको लागि प्रयास गर्ने बताउनुभयो। अब विदेशको खबर। राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा नीटको प्रश्नपत्र चुहाट प्रकरणलाई लिएर भारतभर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई छिटो र कड़ा सजाय दिन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदीले युवाको भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा रहेको भन्दै विशेष अदालत गठन गर्ने निर्णय भएको बताउनुभयो। विद्यार्थीको हित संरक्षणका लागि थप कदम चालिने र युवाको भविष्यमा क्षति पुर्याउने कसैले पनि छूट नदिने उहाँको गएको सोमबारदेखि शुरू भएको चलो संसद अभियान सहित विभिन्न शहरमा भइरहेको प्रदर्शनका बीच प्रधानमन्त्रीको यो घोषणा आएको हो। आन्दोलनको नेतृत्व गरिरहेको काँग्रेस जनता पार्टी सीजेपीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, आत्महत्या गरेका विद्यार्थीहरूको परिवारलाई 1 करोड़ रूपियाँ क्षतिपूर्ति र प्रदर्शनकारी माथिका मुद्दा फिर्ता हुनुपर्ने 3 बुँदे माग अघि सारेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने प्रवक्ता सौरभ दासले बताउनु भएको छ। प्रदर्शनका क्रममा भएको झडपमा 118 जना भन्दा बढी प्रहरी कर्मचारी र झण्डै 60 जना प्रदर्शनकारी घाइते भएका छन्। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बिहोर्न बाध्य भएको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भयो। श्रीलंकाले पहिलो सेट 25-18, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो, नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल कास्किस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। र जापानमा हुने एसियाली खेलको 2026 अन्तर्गत क्रिकेटतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। आज सम्पन्न ड्रबाट समूहमा रहने टोलीको टुङ्गो लागेको हो। यस्तै समूह बीमा हङकङ, मलेसिया र ओमान रहेका छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानले भने सिधै क्वार्टर फाइनलमा खेल्नेछन्। नेपाली क्रिकेट टोली यसअघि सन् 2022 चीनमा भएको एसियाली खेलकुदमा क्वार्टर फाइनलसम्म पुगेको थियो। नेपाल क्वार्टर फाइनलमा भारतसँग भएको थियो। सिंगापुरमा भएको एसियाली खेलकुद छनौटमा अपराजित रहँदै नेपाल एसियाली खेलकुदमा छनौट भएको थियो। चार भन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी, आयात घट्दा पाउने 19 अर्ब रूपियाँको नाफा। सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन, ढिला किस्ता फेरि पनि अनुदान पाइने। आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस फुट नजिक, सभापति थापाको लचकता बिना एकता सम्भव नरहेको इतर पक्षका नेताहरूको भनाई। प्रश्नपत्र चुहाट प्रकरणमा फास्ट ट्र्याक अदालत स्थापना गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा, युवाको भविष्यमा क्षति पुर्याउने प्रयास कसैले पनि छोट नदिने भनाई। र गाभा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार, एसियाली खेलकुदमा नेपाली क्रिकेट टोली समूह एमा।

0: रेडियो टाइगर 99.2 MHz गर्जन का सधैं बाज सुन।
1: ओई सन्जो, कहाँ हो के यति हतार हतारमा?
2: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
1: ए रमेश, पर्ख न, कता हिँडेको के?
4: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन शपिङ सेन्टरमा पाए। ओ महाराजे, म पनि नमन शपिङ सेन्टरमा जाइदु।
1: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 35 582।
2: नमन शपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
5: होइन अञ्जना, पैसा सन्ती गरेर बसेकी छौ त, कताको तयारी हो?
6: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौँ कि भन्ने तयारी गर्दैछु।
5: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
6: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
5: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
6: अब कता हुनु नि, हाम्रै भुरीगाउँ रहेको लाखा मोटरसाइकल वर्ल्ड कपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगञ्जकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाइ खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफर बाटो छुट्नु होला नि फेरि।
5: ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98 152 71 81 र 98 164 24 650।
7: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगञ्ज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगञ्ज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081 530 105 र 97053 00 450।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाज्छ।

0: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
4: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
5: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आइयो अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भैरव बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
4: बिहान 10 बजेदेखि
3: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98442-55909 र 98442-97517।
1: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081530105 र 97053500450।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम।
0: यति बेला अपराह्नको 4 बज्यो।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
5: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: बुढी, ल मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
7: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके, एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
6: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
7: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो। स्कुल लागि थाहा छैन?
6: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
7: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
8: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
7: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 98-64-35-80-76, 98-48-067-187 र 98-69-54-78।
8: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
4: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, सागसब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जब त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
5: बिहान 10 बजेदेखि
4: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
6: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, स्मृति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्गशनीमा फसेको स्मृति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
3: बिहान 10 बजेदेखि
2: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: यह है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश। आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: यो हो रेडियो टाइगर 96.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: कान्छी, गहना कहाँबाट किने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुनचाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9843768058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो। राजवंशी मेडिकल हल भुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 9850825002 र 9820441161। केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
4: यही साउन 8 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच, पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरी गाउँ बर्दिया।
0: रेडियो टाइगर 96.2 मेगाहर्ज नामै काफी छ।

0: यो तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ।
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुङ सक्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही साउन 9 गते शनिबारका दिन
0: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
2: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतल नगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
3: बिहान 10 बजेदेखि
2: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।

0: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको छ बजेको छ। छ बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गिवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: गएको आर्थिक वर्ष वैदेशिक व्यापार 24 खर्ब रूपियाँ नाग्यो, आयातको हिस्सा झण्डै 87%। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32,00,000,000 आमदानी।
0: नेपाली कांग्रेसको नयाँ अभियान शुरू, आन्तरिक विवादमा झेलिएको नेपाली कांग्रेस फुट नजिक। नयाँ र पुराना दलको नाममा समाजमा गलत भाष्य फैलाएको एमाले अध्यक्ष ओलीको आरोप।
1: फर्जी लिखत अवैध घोषणा गरेपछि मिटर ब्याज पीड़ितहरू खुशी, तर कार्यान्वयनमा ठूलो चुनौती रहेको भनाई।
2: 3 महिनाभित्र मस्यौदा पेश गरेर कानूनको ड्राफ्ट चाहिँ पठाउनेवाला छ, त्यसपछि न्यायाधिकरण कुरा छ। अब यो फर्जी लिखतहरूलाई चाहिँ अब कसरी वर्गीकरण गर्ने हो, त्यही नै ठूलो चुनौती लाग्छ।
0: दिल्लीबाट शुरू भएको शैक्षिक सुधार आन्दोलन भारतभर फैलिँदै प्रधानमन्त्रीको प्रतिक्रियाकै बीच भोलि भारतभर प्रदर्शन आह्वान।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 0825625601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। गएको आर्थिक वर्ष 2082-83 24,11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20,97,37,00,00,000 रूपियाँ बराबरको वस्तु आयात र 3,15,29,00,00,000 रूपियाँको वस्तु निर्यात भएको हो। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको छ। वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्ष तुलनामा 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 20,81,15,00,00,000 रूपियाँको वैदेशिक व्यापार भएको थियो। सबैभन्दा बढ़ी आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोन लगायत छन्। यस्तै सबैभन्दा बढ़ी निर्यात हुनेमा संशोधित भटमासको तेल, अलैची, गलैचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेल लगायतका वस्तु रहेका छन्।
1: नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29,32,00,00,000 रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 विद्युत निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 17,45,87,00,000 रूपियाँको बिजुली बिक्री गरिएको थियो। गएको आर्थिक वर्ष नेपालले 3,87,00,00,000 युनिट भन्दा बढ़ी बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार र बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7.56 रूपियाँ प्रति युनिटका दरले बिजुली बिक्री गरेको छ। यस्तै भारतबाट हुने बिजुली आयात भने घटेर 10,55,00,00,000 रूपियाँमा सीमित भएको छ। बिजुली बिक्री बढ़ेर आयात घटेपछि नेपालले बिजुली व्यापारमा मात्रै 18,76,00,00,000 रूपियाँ खुद फाइदा कमाएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 यस्तो खुद बचत 4,53,57,00,000 रूपियाँ मात्र रहेको थियो। गएको आर्थिक वर्षमा यो बचत 313% बढ़ेको प्राधिकरणको भनाइ छ। नदी तथा खोला नालामा पानीको बहाव बढ़न शुरू भएपछि उत्पादन वृद्धि हुने भएकाले वर्षायाममा प्राधिकरणले विद्युत निर्यात गर्दै आएको छ भने हिउँदयाम शुरू भएसँगै नदी तथा खोला नालामा पानीको बहाव घट्दा केही महिनामा भारतबाटै बिजुली आयात गरिन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज अर्ग्यानिक कृषि व्यवसायको छात्र संगठन अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारीहरूले उहाँसँग गर्नुभएको छलफल क्रममा उहाँले सरकारी निकायलाई यस्तो निर्देशन दिनुभएको हो। अर्ग्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो हुने भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणीकरण एजेन्सी स्वदेशमै स्थापना हुनुपर्ने माग व्यवसायको छ। यस्तै अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरणमा दिँदै आएको 75% अनुदान बन्द भएकामा त्यसलाई पुनः सञ्चालन गर्न पनि व्यवसायीहरूले माग गरेका छन्। यो मागका सम्बन्धमा प्रधानमन्त्री शाह सकारात्मक हुनुभएको उहाँको सचिवालयले जनाएको छ। प्राङ्गरिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने व्यवसायीहरूको माग अनुसार व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। यसै गरी अर्ग्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधा सरह सुविधा हुनुपर्ने मागमा सरकार सकारात्मक रहने प्रधानमन्त्री शाहको भनाई छ।
1: अर्थमन्त्री डाक्टर सोलिङ वाग्लेले देशको अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउन प्रणालीगत सुधार र आधुनिक प्रविधिको उच्चतम प्रयोग अपरिहार्य रहेको बताउनु भएको छ। काठमाण्डुमा आयोजित कार्यक्रममा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उहाँले परम्परागत शैलीको प्रशासनलाई सुधार गरी नतिजामुखी बनाउन निर्देशन दिनुभएको हो। अर्थमन्त्री वाग्लेले राज्यले लिने नीति र बीउ पूँजीका रूपमा गरिने लगानीको अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने उल्लेख गर्दै राजस्व संकलनको पद्धतिलाई थप सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले स्वैच्छिक कर अनुपालनको अवधारणालाई जोड़ दिँदै करका दरहरूलाई व्यावहारिक बनाउन र करदाताहरूलाई नागरिक एवं उद्यमीका रूपमा ससम्मान व्यवहार गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो। प्रशासनिक सुधारको सन्दर्भमा अर्थमन्त्रीले पुरानो र बोझिलो दरबन्दी संरचनालाई परिमार्जन गर्नुपर्ने बताउनुभयो। उहाँले विभागको कार्यक्षमता बढ़ाउन आईटी प्रणालीको स्तरोन्नति र चुस्त वाईफाई सेवा जस्ता आधारभूत आवश्यकतामा कुनै कन्जुसाई नगर्न महानिर्देशकलाई निर्देशन दिनुभयो।
0: सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। संशोधित कार्यविधि अनुसार अब विशेष परिस्थितिका कारण कुनै त्रैमासिक किस्ता ढिला तिरेका ऋणले पनि ब्याज अनुदान पाउनेछन्। अर्को त्रैमासिकमा बकेउता चुक्ता गरी कर्जा नियमित गरेमा र बैंक तथा वित्तीय संस्थाले कर्जाको सदुपयोग भएको यकिन गरेमा अनुदान निरन्तर उपलब्ध हुनेछ। यसअघि नियमित समयमै किस्ता भुक्तानी नगरे अनुदान पाइँदैन थियो। यसै 2075 कार्यविधि अनुसार प्रभाव भई नवीकरण भएका कर्जामा शुरू भएको मितिदेखि अधिकतम 5 वर्षसम्म ब्याज अनुदान पाइनेछ। प्राकृतिक विपद पीड़ितको निजी आवास निर्माण कर्जा लिँदा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट अनुदान नलिएको ऋणीको स्व घोषणा अनिवार्य गरिएको छ। अहिले कृषि तथा पशुपक्षी महिला उद्यमशील स्टार्टअप तथा विपद पीड़ितको आवास निर्माण लगायतका शीर्षकमा निश्चित सीमासम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइँदै आएको छ।
1: हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 14.17 अंकले बढ़ेर 2727.72 पुगेको छ। आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 2.5% उकालो लागेको छ। आज 153 कम्पनीको शेयर घटेकोमा 111 बढ़ेको छ। यस्तै 12 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्सी बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 5.18 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीका 1.77 करोड़ कित्ता शेयर 4.69 अर्ब रूपियाँमै किनबेच भएको छ।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउन उच्च स्तरीय समिति गठन गरेको छ। मन्त्री सुविता गौतमले आर्थिक वर्ष 2083-84 कानून निर्माण तथा सुधार वर्ष घोषणा गर्नुभएको थियो। उच्च स्तरीय समितिले प्रचलित कानूनहरूको पुनरावलोकन संशोधन खारेजी संहिताकरण तथा संविधान बमोजिम आवश्यक नयाँ कानून निर्माणका लागि सिफारिश गरेको छ। उच्च स्तरीय समितिको अध्यक्षमा मन्त्री गौतम रहनुहुनेछ। समितिमा विषयगत मन्त्री महान्यायाधिवक्ता नेपाल बार एसोसिएशनका अध्यक्ष सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका कानून सचिव सम्बन्धित मन्त्रालयका सचिव नेपाल कानून आयोगका सचिव तथा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सदस्य सचिव रहनुहुनेछ। मन्त्रालयले यो निर्णय मार्फत कानून निर्माण तथा सुधारलाई व्यवस्थित समयबद्ध र प्रभावकारी बनाउँदै संविधान अनुकूल जनमैत्री र समसामयिक कानूनी प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा फर्जी लिखत अवैध घोषणाबाट मिटर ब्याज पीड़ितको समस्या समाधान तथा जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप
7: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
7: शर्तहरू लागू हुनेछन्
8: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
9: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
10: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
9: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
11: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 0556-94-33-493-555
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले गएको आर्थिक वर्ष वैदेशिक व्यापार 24 खर्ब रूपियाँ नाग्यो आयातको हिस्सा झण्डै 87% भारत र बंगलादेशले बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमा मिलाउन प्रधानमन्त्री शाहको निर्देशन शेयर बजार सामान्य बढ़्यो कानून निर्माण तथा सुधार वर्ष अभियानका लागि उच्च स्तरीय समिति गठन लगायतका खबर प्रस्तुत गरे
1: नेपाल दर्पणमा अब बाँकी खबर नेपाली कांग्रेसले जरा अभियान समापन गर्दै नवीन परिस्थिति नवीन संकल्प नवीन अभियान शुरू गरेको छ आज राष्ट्रिय सभागृहमा आयोजित बीबी कोइरालाको 44 स्मृति दिवसमा आयोजित कार्यक्रममा सभापति गगन थापाले नयाँ अभियानको घोषणा गर्नुभएको हो यसअघि कांग्रेसले गएको वैशाख 1 गते शुरू गरेको जरा अभियान अन्तर्गत गाउँ गाउँमा सदस्यता वितरणसँगै छलफल सभा सम्मेलन आयोजना गरिएको थियो यसैबीच आन्तरिक विवादमा जेलिएको नेपाली कांग्रेस गम्भीर मोडमा पुगेको छ विशेष महाधिवेशनपछि सभापति गगन कुमार थापा र संस्थापन इतर पक्ष पूर्ण बहादुर खड्का तथा शेखर कोइराला समूह बीचको दूरी बढ़दै जाँदा पार्टी औपचारिक विभाजनको मुखसम्म पुगेको हो विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालत र निर्वाचन आयोग पुगेको इतर पक्ष ले आफ्ना माग सम्बोधन नभएपछि अब राष्ट्रिय भेला मार्फत नयाँ दल गठन गर्ने सम्मको रणनीति बनाएको छ इतर पक्षले हिजो आयोजना गरेको छुट्टै कार्यक्रममा नेताहरूले सभापति गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन् आफूहरू एकताका लागि लचिलो बन्दा पनि सभापति थापा र उपसभापति शर्मा संवादबाट भागेर एकलौटी ढंगले अघि बढ़ेको उनीहरूको आरोप छ तर सभापति गगन थापाले बीपी स्मृति दिवसका अवसरमा हिजो कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रमलाई गगन थापा निन्दा प्रतियोगिताको संज्ञा दिँदै त्यसमा आफूले धेरै ध्यान नदिएको बताउनुभयो आज राष्ट्रिय सभागृहमा आयोजित बीपी कोइरालाको 44 स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै थापाले सबैलाई समेटेर पार्टीलाई अगाडि लैजाने आफूहरूले शब्द प्रयास गरिरहेको बताउनुभयो
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुरानो राजनीतिक दलको नाममा समाजमा गलत भाष्य फैलाएर लोकतान्त्रिक दलहरूलाई कमजोर बनाउने सुनियोजित प्रयास गरिरहेको गरेको आरोप लगाउनु भएको छ। 48 पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले धर्म जात र भूगोलका नाममा समाज विभाजन गर्न नसकेपछि अहिले नयाँ र पुरानाको नाममा राजनीतिक दलहरूमाथि प्रहार भइरहेको दावी गर्नुभयो। विश्वका स्थापित लोकतान्त्रिक देशहरूमा पनि पुराना दलहरूले नै शासन सञ्चालन गरिरहेको उदाहरण दिँदै उहाँले नेपालमा पुराना दललाई विस्थापित गर्नुपर्छ भन्नुको कुनै आधार नरहेको बताउनुभयो। पार्टी पुरानो वा नयाँ भन्ने नहुने र समय अनुसार अध्यावधिक हुनुपर्ने उहाँको भनाई छ। अध्यक्ष ओलीले दलहरू र नेताहरूले देश खाए भन्ने भ्रामक भाष्य खड़ा गरेर लोकतान्त्रिक संस्थाहरूप्रति अविश्वास फैलाउन खोजेको भन्दै लोकतन्त्रको रक्षा र संविधानको संरक्षण तथा संशोधनका दायित्व राजनीतिक दलहरूकै भएको बताउनुभयो।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आउँदो 4 वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइने बताउनु भएको हो। विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागभण्डामा आधारमा नभई योग्यता र क्षमता अर्थात मेरिटोक्रेसीका आधारमा विश्वविद्यालयको टोली निर्माण गरिने बताउनुभयो। यस्तै उहाँले विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनैतिक हस्तक्षेप नहुने र नियुक्ति सरुवा वा बढ़ुवा जस्ता प्रशासनिक कार्यमा राजनैतिक दबाव दिने परिपाटीको अब अन्त्य हुने जिकिर गर्नुभयो।
0: गएको शुक्रबार सरकार र मिटर ब्याज पीड़ित बीच 9 बजे सहमति भएपछि जनकपुरबाट शुरू भएको पैदल न्याय मार्च निजगढ़बाट स्थगित भएको छ। त्यससँगै त्यसलाई अनुमोदन गर्दै मन्त्री परिषदले मिटर ब्याजसँग सम्बन्धित कपाली तमसुक दृष्टिबन्धक बाध्यकारी चेक र छिनुवा पासल लगायत सबै फर्जी लिखत अवैध घोषणा गर्यो। सरकारको यो घोषणापछि पीड़ितहरूले राहत महसुस गरेका छन् तर फर्जी लिखतका आधारमा हडपिएको घर जग्गा फिर्ता गर्ने, क्षतिपूर्ति दिलाउने, दोषीलाई कार्यवाही गर्ने र भविष्यमा यस्तो नदोहोरिने वातावरण बनाउने काम गर्न सरकारले चुनौती छ। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहालाई हामीले सरकारले मिटर ब्याज पीड़ितको पक्षमा लिएको निर्णयलाई तपाईँले कसरी हेर्नु भएको छ भनेर सोधेका छौं।
2: यो राज्यले चाहिँ एउटा निर्णय गरेको छ जेल घोषणा भए फर्जी लिखतहरूलाई चाहिँ यसलाई चाहिँ हामीले चाहिँ संघ समितिको तर्फबाट र पुलिसहरूको तर्फबाट चाहिँ यो सरकारको कदमलाई चाहिँ स्वागत गरेका छौँ र अब यो प्रक्रियालाई चाहिँ छानबिनको प्रक्रियामा कसरी लाग्छ राज्यले चाहिँ त्यसमा सबै पुलिसहरूको ध्यान गर्छन्।
12: सरकारले घोषणा त गर्यो तर यो भुइँ तहमा चाहिँ कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्न देखिँदैन। तपाईँको विचारमा चाहिँ कार्यान्वयनका सबैभन्दा ठूला चुनौती चाहिँ के हुन सक्छन्?
2: कार्यान्वयनको सबैभन्दा ठूलो चुनौती अब राज्यलाई चाहिँ पहिला पनि हामीले सहमति गर्दाखेरि बढिरहेको कुरा थियो चाहिँ राज्यले चाहिँ 3 महिनाभित्र मस्यौदा पेश गरेर चाहिँ कानुनको ड्राफ्ट चाहिँ पठाउनेवाला छ र त्यसरी न्यायाधिकरण कुरा छ। अब यो फर्जी लिखतहरूलाई चाहिँ अब कसरी वर्गीकरण गर्ने हो त्यही नै ठुलो चुनौती लाग्छ जस्तो लाग्छ।
12: घर जग्गा गुमाएका पीड़ितहरूलाई चाहिँ त्यो सम्पत्ति फिर्ता दिलाउने र क्षतिपूर्तिको व्यवस्था चाहिँ कसरी गर्नुपर्छ? अब
2: यसको चाहिँ मेन कुरा के छ कि अब पीड़ितहरूले चाहिँ त्यो न्याय पाउनु पर्यो, उहाँहरूको चाहिँ हड्केको सम्पत्तिहरू र क्षतिपूर्ति। अब यो राज्यले चाहिँ कुन माध्यमबाट चाहिँ पीड़ितहरूलाई दिलाउने हो त्यो चाहिँ राज्यले चाहिँ जिम्मेवारी
12: समाजमा पनि सद्भावपूर्ण लेनदेनमा पनि अलिकति असर पर्ने हो कि भन्ने कुराहरू पनि आइरहेको छ नि।
2: होइन त्यस्तो केही होइन, यो एउटा भ्रम फैलाउने जुन काम भइरहेछ। अब यसमा चाहिँ 1 गुणाको 4 गुणा बनाएर 5 गुणा बनाएर अनि 50% 60% लिँदाखेरि चाहिँ समाजको सभा बन्ने कुरा हो र कानुन सम्मत चाहिँ ज्यादाखेरि समाजको चाहिँ सद्भाव बिग्रिन्छ। कस्तो खालको चाहिँ सद्भाव चढ्यो भने समाज धेरै समाज चाहिँ बिग्रिदिन फैलिन्छ। उचित तरिकाले चाहिँ न्यायचित तरिकाले चाहिँ कारोबार गर्नुपर्छ। जुन चाहिँ यो 1 गुणाको 4 गुणा कागज बनाउने सम्पत्तिलाई चाहिँ रजिस्ट्री छिनुवा गर्ने रजिस्ट्रेसन गर्ने र अहिले चाहिँ चेक बाउन्सहरू चाहिँ 1 लाखको चाहिँ 5 लाख चेक बाउन्स गराउने जति पनि अवैध गतिविधिहरू भइरहेको छ सबभन्दा चाहिँ समाजमा चाहिँ विकृति फैलाएको नै चाहिँ यही विषयवस्तुले हो। त्यसले गर्दाखेरि वास्तविक चिजको चाहिँ लेनदेन हुँदाखेरि त्यसमा केही फरक हुँदैन, नियम अनुसार नै गर्नु पर्यो। अब त्यसरी समाजमा चाहिँ विकृति अब जसलाई जे मन पर्यो त्यसरी त गर्नु भएन। मधेसमा विशेष गरेर चाहिँ संस्कृतिकै रूपमा चाहिँ 1 लाखको 4 लाख कागज बन्ने, 5 लाख कागज बन्ने, 3 लाख कागज बन्ने त्यो प्रचलित जस्तै नै छ, त्यहाँ हरेक मान्छेलाई थाहा छ। अनि त्यो हुँदा हुँदै चाहिँ यत्रो विकृति फैलिँदा फैलिँदा चाहिँ यसले चाहिँ अहिलेसम्म किन रोकिएन भन्ने कुरा छ यहाँ पर।
12: यो यसअघिका सरकारले पनि तपाईँहरूसँग समन्वय गर्नु भएको थियो, यो समस्या समाधान गर्छौं भन्ने कुरा प्रतिबद्धता गर्नु भएको थियो, अहिलेको सरकारले पनि त्यो समाधान गर्न सकेन भने यसपछि चाहिँ के गर्नुहुन्छ?
2: अब हाम्रो चाहिँ के छ कि आश र निराशको बिचमा चाहिँ हामी पहिलाको सरकारले पनि हामीले आश दिएर चाहिँ निराश पारेन. अब मेन कुरा के छ कि यसमा चाहिँ कार्यान्वयनको कुरा छ. यदि चाहिँ यो सहमतिलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने पीडितहरू चाहिँ हिँड्न आइपर्ने बाटोमा जान्छ. होइन भने सरकारले पनि काम गरेन भने झन् पीडितहरू पीडितहरू जान्छ. यो कार्यान्वयन हुनु पर्यो, सहमति कार्यान्वयन हुनु पर्यो. आम नेपालीमा पनि भन्न चाहन्छु कि जुन एउटा यो साउ माझले भ्रम फैलाउने काम गरिरहेका छन् कि यो ऋण नतिर्ने त्यस्तो कुरा होइन. वास्तविक छानबिन गरेर चाहिँ ऋण तिर्नको लागि पीडितहरू चाहिँ सबै रेडी हो. तर 1,00,000 चाहिँ 4,00,000 कागज बनाएर 4,00,000 चाहिँ गएर चाहिँ अदालतमा दावी गर्ने त्यो चाहिँ त्यो ऋण कसरी तिर्ने त्यो जुन चाहिँ यो गलत तरिकाको चाहिँ गतिविधि विकृति जुन समाजमा चलेको छ त्यसको विरोधमा छ हामीहरू.
0: उहाँहुन्थ्यो मित्र ब्याज विरूद्ध किसान मजदूर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहा. नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
13: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ.
14: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्.
13: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ.
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्य प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सर्लाहीको बागमती म्युनिसिपल पार्क र रिसोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले शाह सहित मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उप प्रमुख लीला कुमारी मोक्ताङ, प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, मध्य प्रदेश सरकारको अर्थ मन्त्रालयका उपसचिव उद्धवराज नेउपाने र ठेकेदार बीके धुलीखेल जेवीका प्रतिनिधि युवराज पोखरेलमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो। 39 करोड़ 39 लाख रूपियाँ भ्रष्टाचार भएको दावी गरेको मुद्दामा आयोगले मध्य प्रदेश सरकारका पूर्व अर्थमन्त्री शाह र सचिव ठाकुरमाथि 35 करोड़ रूपियाँ बिगो माग दावी गरेको छ। यस्तै मेयर थापा, उपमेयर मोक्ताङ र प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि 39 करोड़ 39 लाख रूपियाँ हानि नोक्सानी पुर्याएको आरोप लगाएको छ।
5: आन्तरिक राजस्व कार्यालय लहान सिराहाका कर अधिकृत युवराज पाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले 5 लाख रूपियाँ घुससहित पक्राउ गरेको छ। लहानमा रहेको एक कम्पनीको कर परीक्षणमा सहज गरिदिने भन्दै घुस लिएपछि आयोगको टोलीले रंगी हात पक्राउ गरेको हो। अधिकृत पालले कार्यालयका अरू कर्मचारीलाई समेत मिलाउनु पर्ने भन्दै 5 लाख रूपियाँ यहाँ घुस दिएपछि मात्र अडिट प्रक्रिया अघि बढ़ाउने बताएका थिए। शुरूमा 12 लाख रूपियाँ घुस दिनुपर्ने कुरा बताएको, बार्गेनिङ हुँदै 5 लाख रूपियाँमा कुरा मिलेको थियो।
6: चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसी पुनः आमरण अनसनमा बस्नुभएको छ। आफ्ना 5 बजे माग पूरा गर्न सरकारलाई दिएको साउन 5 गतेसम्मको समय सीमाभित्र कुनै सुनवाई नभएपछि उहाँले धनगढ़ीको कृष्ण मन्दिरको धर्मशालामा अनसन शुरू गर्नुभएको हो। डाक्टर केसीले चिकित्सा शिक्षा आयोग र दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएका गैर कानूनी एवं स्वार्थ प्रेरित नियुक्तिहरू तत्काल खारेज गर्न माग गर्नुभएको छ। साथै विद्यार्थीहरूको छात्रवृत्ति कटौती रोक्न, मापदण्ड नपुगेका निजी कलेजको सीट वृद्धि गर्ने प्रस्ताव फिर्ता लिन र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैर नाफामूलक बनाउन उहाँको अडान छ। यस बाहेक उहाँले 2046 साल यताका उच्च पदस्थ व्यक्तिहरूमाथि लागेका भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्ने र सीमावर्ती क्षेत्रका नागरिकले स्वास्थ्य तथा शिक्षाका लागि भारतमा निर्भर हुनुपर्ने बाध्यताको अन्त्य गरिनुपर्ने माग पनि अघि सार्नु भएको छ।
5: आज देशका केही ठाउँमा सामान्य मात्रै वर्षा भएको छ। पछिल्लो 12 घण्टामा केही ठाउँमा सामान्य वर्षा भए पनि ठूलो पानी परेको नदेखेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार पछिल्लो 24 घण्टामा मुख्यतः पहाड़ी क्षेत्रमा वर्षा भएको छ भने मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तुलनात्मक रूपमा कम पानी परेको छ। महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका 1-2 ठाउँमा अत्यधिक पानी पर्ने सम्भावना रहेको छ। भोलि कोशी र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
6: मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि गठित कार्यदलले कृषि वन तथा पर्यावरण मन्त्रालयमा आफ्नो अन्तरिम प्रतिवेदन बुझाएको छ। समितिले कृषि मन्त्री गीता चौधरीलाई प्रतिवेदन पेश गर्दै बाँदर लगायतका वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणालीमा सुधार, जनचेतनामा अभिवृद्धि र दीर्घकालीन व्यवस्थापनमा विविध सुझावहरू प्रस्तुत गरेको हो।
5: नेपाल दर्पणमा अब विदेशी खबर। भारतमा शैक्षिक सुधार राष्ट्रिय योग्यता परीक्षा नीटका प्रश्नपत्र चुहाट प्रकरणलाई लिएर शुरू भएको आन्दोलन थप चर्किएको छ। नयाँ दिल्लीबाट शुरू भएको आन्दोलन आज मुम्बई लगायत धेरै शहरमा फैलिएको छ भने यसलाई देशव्यापी बनाउन काँग्रेस जनता पार्टी सीजेपीले भोलि भारतभर शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेको छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र चुहाटमा संलग्नलाई कड़ा सजाय दिलाउन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। तर सीजेपीका संस्थापक अभिजित दीपकले कांग्रेस नेता राहुल गान्धी र आम आदमी पार्टीका अरविन्द केजरीवाल सहितका प्रमुख विपक्षी नेताहरूले प्रधानमन्त्रीको घोषणा ध्यान मोड्ने प्रयास मात्र भएको भन्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा मागेका छन्। प्रदर्शनका कारण सुरक्षा चुनौती बढ़ेपछि दिल्ली मेट्रोका 16 रेल स्टेशनहरू बन्द गरिएका छन् भने अदालत उपस्थित हुन नसक्ने वकिलहरूमाथि प्रतिकूल आदेश जारी नगर्न सर्वोच्च अदालतले सर्कुलर जारी गरेको छ। यता महाराष्ट्रमा शिवसेना र एमएनएसले आउँदो आइतबार मुम्बईमा संयुक्त आन्दोलनको घोषणा गरेका छन्। आन्दोलनकारीहरूले जन्तर मन्त्र क्षेत्रमा इन्टरनेट बन्द गरेको र सरकारले प्रदर्शन बदनाम गराउन घुसपेट गराएको आरोप लगाएका छन्।
6: नेपाल दर्पणमा अब खेल खबर। जापानमा हुने एसियाली खेलकुद 2026 अन्तर्गत महिला भलिबलतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै जापान र इण्डोनेसिया रहेका छन्। आज सम्पन्न ड्रबाट समूहमा रहने टोलीको टुंगो लागेको हो। यस्तै समूह बीमा हङकङ मलेसिया र ओमान रहेका छन्। समूह सीमा थाइल्याण्ड चाइनिज ताइपे किर्गिस्तान र मंगोलिया तथा समूह डीमा भियतनाम दक्षिण कोरिया हङकङ र कतार रहेका छन्। नेपाली महिला भलिबल टोलीले लगातार दोस्रो पटक प्रतियोगिता लागेको हो। विश्व वरियतामा एसियाका शीर्ष 16 टोलीभित्र रहँदै नेपाल सहभागी भएको हो। यसैबीच एसियाली खेलकुदमा पुरूष क्रिकेटतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै अफगानिस्तान र जापान रहेका छन्। यस्तै समूह बीमा हङकङ मलेसिया र ओमान रहेका छन्। समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। भारत बंगलादेश श्रीलंका र पाकिस्तानले भने सिधे क्वार्टर फाइनलमा खेल्नेछन्। नेपाली क्रिकेट टोली यसअघि सन् 2022 चीनमा भएको एसियाली खेलकुदमा क्वार्टर फाइनलसम्म पुगेको थियो।
5: आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डसलाई 158 रनको लक्ष्य दिएको छ। नेदरल्याण्डसको उत्क्रेसमा टस हारेर ब्याटिङ गरेको नेपालले 44 ओभर 4 बलमा 157 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका आरिफ शेखले 41, गुलशन झाले 29, दिपेन्द्र सिंह गिरीले 21 रन बनाए। नेदरल्याण्डसका एलेक्स रोय र रोल्फ भान डेर मर्वेले 3-3 विकेट लिए। नेदरल्याण्डसले केही बेरमा जवाफी ब्याटिङ शुरू गर्नेछ। नेपाल यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले यस श्रृंखलाको तेस्रो खेल साउन 11 गते फेरि नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग खेल्नेछ। लीग टू तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक छ। नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेदरल्याण्डस 32 अंक सहित तेस्रो स्थानमा छ।
6: र पाकिस्तानमा चलिरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भयो। यसअघि हिजो उद्घाटन खेलमा नेपाल कजाकिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको थियो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: गएको आर्थिक वर्ष वैदेशिक व्यापार 24 खर्ब रूपियाँ नाग्यो। आयातको हिस्सा झण्डै 87%। भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्ष 29 अर्ब 32 करोड़ आमदानी।
5: नेपाली कांग्रेसको नयाँ अभियान शुरू। आन्तरिक विवादमा झेलिएको नेपाली कांग्रेस फुट नजिक। नयाँ र पुराना दलको नाममा समाजमा गलत भाष्य फैलाइरहेको एमाले अध्यक्ष ओलीको आरोप।
6: फर्जी लिखत अवैध घोषणा गरेपछि मिटर ब्याज पीड़ितहरू खुशी तर कार्यान्वयनमा ठूलो चुनौती रहेको भनाई।
5: दिल्लीबाट शुरू भएको शैक्षिक सुधार आन्दोलन फैलिँदै प्रधानमन्त्रीको प्रतिक्रियाकै बीच भोलि भारतभर प्रदर्शन आह्वान।
6: र विश्वकप लीग 2 क्रिकेटमा नेपालले नेदरल्याण्डसलाई 158 रनको लक्ष्य दियो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह एमा। काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नु पनि बिदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ बाघ झै।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेका त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अङ्कल सेवाहरू
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ABC, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने। फोन नम्बर 081-533-105 र 97-053-00-450।
4: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
5: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
6: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
4: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
6: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
5: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन CDO कार्यालयको सामुन्ने नेपालगंज बाँके।
4: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98-480-27-590।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन्छ सधैँ बाघ सिंह।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
1: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैं।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला साँझको 7 बजेको छ।
3: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
3: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
4: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षीय प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षीय डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
3: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको। एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 67 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
5: ए रामलौटन भाइ, के गर्दैछौ?
6: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
7: हजुर,
6: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
7: हस् बाबा।
8: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
6: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
8: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाऊ त।
6: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
8: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
6: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
8: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
6: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
9: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
10: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
11: सन्जो, कहाँ हो के यति हतार हतारमा?
12: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
11: अरे अरे सपना, तिमी कता जान लागे कि?
13: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
11: ए रमेश, पर्ख न, कता हिँडेको के?
14: कहाँ रहने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाएको।
11: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
14: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
11: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
14: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि। बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न गेडागुडी साग सब्जी फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 MHz र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 99.2 MHz।

0: जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा नाटक योजना प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: विभागीय समाचार। प्रहरी महानिरीक्षक दानबहादुर कार्की फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन एफबीआई र रोयल थाई पुलिसको आयोजनामा थाइल्याण्डको बैंकमा साउन 4 गतेदेखि 5 गतेसम्म सञ्चालन भएको द रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउण्ड इन ट्रान्सनेशनल अर्गनाइज क्राइममा सहभागी भई साउन 6 गते स्वदेश फिर्ता हुनुभएको छ। उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य, सूचना आदान प्रदान तथा प्रभावकारी अन्तर्राष्ट्रिय समन्वयको अपरिहार्यताका विषयमा वृहत छलफल भएको थियो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको नेतृत्वमा उक्त सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत साउन 3 गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो।
0: एघनाले भरुवा बन्दुक एक थान सहित कैलाली जिल्ला गौरीगंगा नगरपालिका 8 बस्ने 29 वर्षीय पदम दरलामीलाई उनकै घरबाट साउन 4 गते प्रहरीले पक्राउ गरेको छ।
1: अवैध लागु औषध चरेस जस्तो देखिने पदार्थ करिब 6 किलोग्राम सहित धादिङ जिल्ला गजुरी गाउँपालिका 8 बस्ने 27 वर्षीय युवराज तामाङ र 27 वर्षीय नरेश तामाङलाई काठमाडौँ महानगरपालिका 28 साउन 4 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी अवैध लागु औषध कोकिन 4 किलो 258 ग्राम सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोलम्बियन नागरिक 62 वर्षीय युनेथ गार्जोन काइडियो र भारतीय नागरिक 37 वर्षीय रेबिका पुले रहेका छन्। लागू औषध ब्यूरोबाट खटिएको प्रहरीले असार 31 गते कतार एयरवेजद्वारा कोलम्बियाबाट दोहा हुँदै काठमाडौँ आएकी युनेथ गार्जोनलाई काठमाडौँ महानगरपालिका 16 ठमेलबाट नियन्त्रणमा लिई तलाशी गर्दा उनको साथमा रहेको सुटकेशभित्र फल्स बटम बनाई ब्ल्याङ्केट, म्याट, ज्याकेट, एप्रोन र नेक पिलो भित्र सिलिकनमा मिसाई लुकाई राखेको उक्त कोकिन सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धान को क्रममा उक्त कोकिन लिन भारतको मणिपुरबाट काठमाडौँ आएकी रेविकालाई साउन 3 गते प्रहरीले पक्राउ गरेको हो। त्यसै गरी अवैध लागु औषध सहित काठमाडौँ गोकर्णेश्वर नगरपालिका 4 बस्ने 45 वर्षीय दीपक श्रेष्ठ र बझाङ जिल्ला खप्तर छान्ना गाउँपालिका 1 35 वर्षीय सागर जेठरालाई काठमाडौँको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये दीपकलाई अवैध लागु औषध खैरो हेरोइन 136 ग्राम र नगद 1,00,000 रूपियाँ तथा सागरलाई नियन्त्रित लागु औषध ट्रामाडोल 2,490 ट्याब्लेट, टापेन्टाडोल 7,062 ट्याब्लेट, नाइटाजेपाम 1,088 ट्याब्लेट र प्रिग्या बालिन 90,000 ट्याब्लेट सहित पक्राउ गरेको हो।
0: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 17 बस्ने 32 वर्षीय पूजा साई, सप्तरी जिल्ला बोधे वर्षाइन नगरपालिका 3 20 वर्षीय दीपक शाह, सर्लाही जिल्ला बसबरिया गाउँपालिका 3 41 वर्षीय जयमंगल प्रसाद निषाद र रामेछाप जिल्ला मन्थली नगरपालिका 3 37 वर्षीय मीना श्रेष्ठ खत्री रहेका छन्। पक्राउ परेका मध्ये पूजाले बेलायत पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 17,00,000 रूपियाँ, दीपकले फ्रान्स पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 5,00,000 रूपियाँ, जयमंगलले ब्रुनाई पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 4,38,000 रूपियाँ र मीनाले यूएई पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 6,00,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले काठमाडौँको विभिन्न स्थानबाट साउन 4 र 5 गते पक्राउ गरेको हो। यसै गरी वैदेशिक रोजगारीको प्रलोभनमा पारे विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 2 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका 3 28 वर्षीय प्रदीप कुमार श्रेष्ठ र कपिलवस्तु जिल्ला शिवराज नगरपालिका 1 24 वर्षीय कविता बेलवासी रहेका छन्। पक्राउ परेका मध्ये प्रदीपले कम्बोडिया पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 4,00,000 रूपियाँ र कविताले यूएई पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 1,80,000 रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले प्रदीपलाई काठमाडौँ महानगरपालिका 3 साउन 3 गते र कवितालाई काठमाडौँ महानगरपालिका 12 साउन 4 गते पक्राउ गरेको हो।
1: अध्यागमन विभाग कालिका स्थान काठमाण्डुको हिरासतमा रहेका 9 जना चिनिया नागरिकहरूलाई छुटाउने र विभागको नियन्त्रणमा रहेका अन्य 15 वटा राहदानी समेत झिकाइदिने भनी 9 लाख रूपियाँ ठगी गरेको अभियोगमा 3 जनालाई काठमाण्डुको विभिन्न स्थानबाट साउन 4 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उदयपुर जिल्ला कटारी नगरपालिका 8 का 38 वर्षीय विक्रम बहादुर थापा, नवलप्रासी जिल्ला सुनौल नगरपालिका 7 का 59 वर्षीय गोपाल कुमार गुरूङ र सर्लाही जिल्ला लालबन्दी नगरपालिका 5 का 52 वर्षीय नारद प्रसाद खतिवडा रहेका छन्।
0: सुन तथा चाँदीका गरगहना र स्कूटर चोरी गरेको अभियोगमा 3 जनालाई काठमाडौँको विभिन्न स्थानबाट साउन 4 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मोरङ जिल्ला लेटाङ नगरपालिका 5 का 21 वर्षीय दिपेश लिम्बू, काभ्रे जिल्ला रोशी गाउँपालिका 1 का 19 वर्षीय अर्मस लामा र सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका 1 का 30 वर्षीय अजय लामा रहेका छन्। काठमाडौँ महानगरपालिका 6 बाट गत जेठ 29 गते सुन चाँदीका गरगहना र नगद तथा काठमाडौँ महानगरपालिका 3 स्थित कान्ति बाल अस्पताल पार्किङबाट गत असार 30 गते स्कूटर चोरी भएको घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
1: नेपालमा बाल यौन दुराचारमा 9 वर्ष कैद सजाय काटेर अमेरिका फर्किएका 58 वर्षीय केनेथ जोसेफ कुम्बसलाई अमेरिकाको संघीय अदालतले नेपालमा गरेको कसुरमा दोषी ठहर गरेको छ। अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले साउन 1 गते आफ्नो वेबसाइटमा कुम्बसलाई दोषी ठहर गरेको जानकारी सार्वजनिक गरेको हो। नेपालमा सजाय काटेर फर्किएका उनलाई अमेरिकी कानून प्रवर्तन निकायले सेप्टेम्बर 2025 पक्राउ गरेको थियो। उनी त्यति बेलादेखि हिरासतमै छन्। उनी विरूद्ध अक्टोबर 28 अमेरिकी अदालतले सजाय सुनाउने तयारी गरेको अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले जनाएको छ। बालकहरूको यौन शोषण गर्न संगठित रूपमा सिन्डिकेट सञ्चालन गरी दुर्गम गाउँहरूबाट बालकहरू शहरमा ओसार पसार गरी विदेशी बाल यौन दुराचारीहरूलाई उपलब्ध गराउने गृह सञ्चालन भएको सूचनाको आधारमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान शुरू गरेको थियो। 2073 भदौ 24 गते काठमाडौँ ठमेल स्थित ग्याम्बु होटलबाट प्रहरीले केनेथ जोसेफ कुम्बस र बाल यौन दुराचारका निम्ति निजलाई सहयोग गर्ने काठमाडौँ स्वयम्भू बस्ने 21 वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौँको 2074 वैशाख 10 गतेको फैसलाले कुम्बसलाई 9 वर्ष कैद सजाय ठहर भएको थियो भने पुतवारलाई 4 वर्ष कैद सजाय ठहर भएको थियो। अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयको सूचनामा कुम्बसले सन् 2016 नेपाल बस्दा होटलमा 8 जना बाल बालिकामाथि यौन दुर्व्यवहार गरेको र ती यौन जन्य कार्य गर्नका लागि कुम्बसले बल प्रयोग, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र बाल बालिकाहरूलाई पैसाको प्रलोभनमा पार्ने जस्ता उपाय अपनाएको उल्लेख गरेको छ। साथै कुम्बसले खिचेको पीड़ितको तस्विरहरू कुम्बसका इलेक्ट्रोनिक उपकरणबाट बरामद गरेको अमेरिकी सार्वजनिक मामिला कार्यालयले जनाएको छ। स्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालय र नेपालको गैर सरकारी संस्था नयाँ पाइलाबाट अनुसन्धानमा सहयोग प्राप्त भएको समेत अमेरिकी सार्वजनिक मामिला विभागले जनाएको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो। तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ नाटक योजना।

0: कसको फोन आयो फेरि यति बिहानै? ए अरुण काकाले किन गरे बिहानै फोन? हेलो काका, नमस्ते।
1: नमस्ते बाबु, सन्चै छौ तिमीहरू?
0: हजुर काका, हामी सन्चै छौ। अनि काकी भाइ बहिनी सबै सन्चै हुन्छ होला नि काका?
1: सबै सन्चै छन् बाबु यता पनि। अनि सुन त बाबु, म बजार आउन लागेको छु, आज तेरै कोठातिर बस्नु पर्ला, ठाउँ के कसो छ?
0: ए भइहाल्छ नि काका, आउनु न। अनि के कामले आउन लाग्नु भएको नि काका बजार?
1: अब तलाई के ढाप्नु बाबु, है अलिकति जग्गा बहिना गरेर लागेको छु, त्यही भएर आउन लागेको बाबु म त।
0: ए ल बधाई छ काका, यस्तो शुभ समाचार पो रहेछ। अनि कति जग्गा लिन थाल्नु भयो काका?
1: चार आना हो बाबु, धेरै त कहाँ लिन सकिन्छ र हामीले।
0: ए त्यति भए भइहाल्यो नि। अनि पैसा यही आएर ब्याङ्कबाट निकाल्ने हो कि साथमै लिएर आउनुहुन्छ काका?
1: पैसा अलिकति चाहिँ त्यही आएर ब्याङ्कबाट निकाल्न पर्ला, अलिकति चाहिँ साथमै लिएर आउँछु बा।
0: ए ल ल काका, राम्रोसँग आउनु होला, भाडाको गाडीमा आउने होला, पैसा सुरक्षित साथ ल्याउनु होला, फेरि पकेट मार्ला नि।
1: हुन्छ बाबु, हुन्छ।

0: ए काका आइपुग्नु भयो?
1: आउनु बाबु, अनि बुहारी नादिनी देख्दिन त म त।
0: ए उनीहरू त हिजै मामा घर गएका छन् काका। ल काका, तपाईँ आराम गर्दै गर्नुहोस् है, म खाना बनाउँछु।
1: हुन्छ बाबु।

0: को आए फेरि यति राति?
1: हामी ब्युरोबाट आएका प्रहरी हौ, यहाँ कोही नयाँ मान्छे आउनु भएको छ भन्ने सूचनाका आधारमा यहाँ आएका हौ हामी।
0: नयाँ मान्छे त कोही हुनुहुन्न त सर, यहाँ उहाँ मेरो काका हो, आज मात्रै गाउँबाट आउनु भएको
1: हो। यिनैलाई त खोजिरहेका थियौ नि हामीले। ए लगडा, यो काकालाई हत्कडी लगाऊ त अनि खानतलासी गर।
2: होइन मैले त केही बुझिन त बाबु, मलाई किन हतपति लाउनु भन्नु भएको हो र मैले केही गल्ती गरेन भने?
1: भोलि हाम्रो अफिसमा आउनु अनि सबै कुरा थाहा हुन्छ ल। ल तपाईँसँग भएको पैसा चेक के छ सबै हामीलाई दिनुहोस् त।
2: बाबु यो त मैले जग्गा बैना गर्न ल्याएको पैसा हो, कहाँ लैजान लाग्नु भएको?
1: जग्गा बैना गर्न ल्याएको हो कि के हो भन्ने सबै हामीलाई थाहा छ। एकडा ल हेर्छौ।

0: यसरी लुटपाल भयो, म त अचम्मै परे। अनि घर भनेको थिए छोराले तुरुन्तै परलिका जानु भन, अनि यहाँ आए म त।
1: यहाँ आएर एकदम ठिक गर्नुभयो बुवा तपाईँले। अनि तपाईँको पैसा कति लुटपाट भयो, त्यति बेला कतिजना मान्छेहरू आएका थिए, तिनीहरू कस्ता थिए, सबै खुलाएर एउटा निवेदन दिनुहोस्, हामी अनुसन्धान गर्छौ।
0: म त के योजनाले आएको थिए, के पाइला यस्तो तरिका?
1: त्यही त भन्या बुवा, बडो अचम्म तरिकाले लुटपाट भएछ। फेरि प्रहरी नै गएको भए त त्यसरी तपाईँको पैसा मागेर ल्याउनु नपर्ने हो। यो घटना अलिकति शंकास्पद छ। ठिक छ, अहिले चाहिँ तपाईँ निवेदन दिएर जानुहोस् है, अनि केही पत्ता लाग्ने बित्तिकै चाहिँ हामी तपाईँलाई खबर गर्छौ।
0: हुन्छ नाले, हुन्छ।

0: अनि आफ्नै काकाको पैसा लुट्न यो सबै योजना बनाउनु भयो होइन त
1: म्याम? काकाले जग्गा बैना गर्न आउने भनेपछि तन्नै पैसा ल्याउनुहुन्छ, अनि त्यो पैसा जसरी पनि हात पार्नुपर्छ भन्ने कुविचार मनमा आयो, अनि यो सब भयो म्याम।
0: अनि नक्कली प्रहरी बनाएर पैसा सबै लुट्यो होइन त?
1: प्रहरी बनेर पैसा हात परेपछि काका प्रहरी गमा उजुरी गर्न जानुहुन्न, अनि त्यो पैसा पचाउन पाइन्छ भन्ने सोच आयो म्याम, तर सोचे जस्तो होइन रहेछ।
0: हेर्नुहोस्, अपराध गरेपछि ढिलो चाँडो मात्रै हो, एक न एक दिन त अवश्य पनि कानुनी दायरामा आउनै पर्छ, यो कुरा चाहिँ हेक्का राख्नुहोस्। त्यसैले अपराध गरेर उम्किन्छु भन्ने कुरा चाहिँ नसोच्दा पनि हुन्छ, वर्षौं पछि त हामीले अपराधीहरू पक्राउ गरेका छौँ।
1: त्यही त म्याम, अब त्यो बेला कुविद्य आयो हजुर, गल्ती भइहाल्यो, एक पटकलाई माफी पाऊ हजुर।
2: यो डाकालाई अब माफी दिनु पर्ने, यसलाई त हमलसम्मको कारवाही गर्नु होला इन्सपेक्टर साहब, यसले यस्तो गर्ला भनेर त मैले कल्पना सम्म पनि गरेको थिएन।
0: हेर्नुहोस् बुवा, उहाँले माफी माग्दैमा पाइने कुरा पनि होइन नि, कानून अनुसारको सजाय त भोग्नै पर्छ। अनि बुवा, हामी पनि यस्ता कुरामा चाहिँ सचेत हुनुपर्छ है, अहिले कसैको पनि विश्वास हुँदैन, आफन्तै मान्छेको पनि विश्वास हुँदैन, त्यसैले आफ्ना नितान्त व्यक्तिगत कुराहरू विश्वास गरेर चाहिँ कसैलाई पनि भनिहाल्नु चाहिँ हुँदैन। अनि कसैले पनि म प्रहरी हुँ अथवा मन्त्रालयको मान्छे हुँ, त्यहाँको चिन्जान छ मेरो भन्यो भने पनि उसको चाहिँ एकपटक परिचय पत्र मागेर हेर्नुपर्छ।
2: विश्वास गरेर पैसा बोकेर आउँदैछु भनेर यसलाई भने पहिल्यै यसले यस्तो योजना पो बनाउनु भ्याएछ।
0: त्यही त, त्यसकै फाइदा उठाए ल भाइहरू, लैन भित्र तिमीहरू।
3: तपाईँ यतिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो नाटक योजना। यस नाटकका लेखक अम्बिका केसी, नाटकमा भाग लिने कलाकारहरू अम्बिका केसी र दीपक राज विश्वकर्मा।
0: हवस्त, यिनै सामग्री सँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुलोचना भट्टाचार्य, सहकर्मी दीपक राज विश्वकर्मा र म अम्बिका केसी पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

रिरिङ ठुलो साँझ हाम्रो माया बिहानीमा कुरा गर्दै राखा टोली एउटै सिरानीमा बाडुल्की लाउन।

0: भुरीमा बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भुरीमा बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि। भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
3: Radio Tiger Studio Time. यति बेला रात्रिको 8 बजेको छ।
0: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
4: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना यही साउन 9 गते शनिबारका दिन
5: बिहान 10 बजेदेखि
4: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा

0: एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू: गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
1: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
2: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
3: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98-245-51-207। मनोकामना बेकरी एन्ड केक सब, भुरीगाउँ बजार, बर्दिया।
4: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा देखिएको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के म।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: लक्ष्मी ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
1: ए लिनुस् त।
0: यो होइन नि, बम्बे टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
1: बम्बे टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
0: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
1: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
0: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बे टेलर्समा सिलाएको हो नि।
2: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485775।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाग्समै।
1: सुन्ना सुन्ना 4477 शास्त्रहरू लागू हुनेछन्। क्लासिक चेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी
4: गत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान
5: यो हो तपाईँको
6: This is the BBC. There are no...

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नहुने शिक्षा मन्त्रीको भनाई, यसबारे विज्ञ भन्छन्
1: के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ त्यो फेरि
0: प्रदेश सरकारमा भइरहेका राजनीतिक गतिविधिलाई कसरी हेर्नु भएको छ?
2: जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो।
0: संघीयता मामिलाका एक विज्ञ र दिल्लीमा भइरहेका प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न सरकार तयार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा परमाणु ऊर्जा विकास सम्बन्धी सम्झौता, साउदी अरबले अब्राहम सम्झौतामा सामेल भएर इजरायललाई मान्यता दिन्छ कि दिँदैन भन्ने कुरामा निर्भर हुने बताएका छन्। सम्झौतामा हस्ताक्षर भएको भोलिपल्टै स्पष्ट रूपमा विपरीत कुरा आएको हो। साउदी सरकारले प्यालेस्टिनी राज्य स्थापनाका लागि अपरिवर्तनीय बाटो सुनिश्चित नभएसम्म अब्राहम सम्झौतामा सामेल नहुने अडान लामो समयदेखि राख्दै आएको छ। ट्रम्पको पछिल्लो भनाईप्रति

0: मूल्यमा तीव्र वृद्धि भएको छ। जेरुसलेमबाट घटनाक्रमहरू नियालिरहेकी बीबीसीकी योलान्ड नेल भन्छिन्, यसले निश्चित रूपमा क्षेत्रीय युद्धलाई अझ विस्तार गर्न हुतीहरूसँग कार्यवाही गर्न सक्ने क्षमता छ भन्ने देखाउँछ। इरानले बाब अल मन्डाब जलमार्ग बन्द गर्ने धम्की यसअघि नै दिइसकेको थियो। त्यसो भयो भने यसले व्यावसायिक आवत जावतमा अझ बढ़ी अवरोध सृजना गर्न सक्छ र विश्वव्यापी तेल आपूर्तिलाई पनि थप प्रभावित पार्न सक्छ। बीबीसीकी योलान्ड नेल। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। ककरोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। सरकारका प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आजै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र मामिलाका दोषीलाई तत्काल र कड़ा कार्यवाही गर्न सरकारले फास्ट ट्रैक अदालत गठन गर्ने भनेका थिए। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। ब्रिटेनका 120 जना लखपतिहरूले आफूहरूमाथि अझ बढ़ी कर लगाउन सरकारसँग अनुरोध गरेका छन्। उनीहरूका अनुसार यसले समाजलाई अझ समानतामूलक बनाउन मद्दत गर्नेछ र उनीहरूकै शब्दमा अत्यन्तै धनी व्यक्तिका हातमा रहेको सम्पत्ति र शक्ति समाजमा विकेन्द्रित हुनेछ। उक्त समूहले 1 करोड़ पाउण्ड भन्दा बढ़ी मूल्यका सम्पत्तिमा 2% सम्पत्ति करलाई समर्थन गरेको हो र युरोपेली संघ ईयूले प्रतिस्पर्धा सम्बन्धी नियमहरूको उल्लंघन गरेको मामिलामा गुगललाई 1 अर्ब डलर जरिवाना गरेको छ। गुगलले गैर कानूनी रूपमा आफ्नै सेवाहरूलाई प्राथमिकता दिएको र उसको एप स्टोर बाहिर उपलब्ध सस्ता विकल्पतर्फ पुग्नबाट ग्राहकहरूलाई रोकेको युरोपेली आयोगले बताएको छ। यो ईयूको डिजिटल मार्केट्स एक्ट अन्तर्गत एउटै कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो कुल जरिवाना हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने बताएका छन्। राजनीतिका कारण विश्वविद्यालयको माहौल पछिल्ला वर्षहरूमा बिग्रिँदै गएका देखिएका कारण शिक्षा मन्त्रीको भनाई सकारात्मक रहेको बताउँदै अब सरकारले कसरी नियुक्ति गर्छ त्यसलाई हेरेर सरकारको प्रतिबद्धता स्पष्ट हुने विज्ञहरूले बताएका छन्। सुनौ एउटा रिपोर्ट। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका क्रममा आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागवण्डाको सट्टा मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिने बताएका हुन्। सरकारका प्रवक्ता समेत रहेका उनले आजको कार्यक्रममा विश्वविद्यालय

0: त्रिविका अवकाश प्राप्त प्राध्यापक सञ्जीव उप्रेती बताउँछन्।
1: पुरै मेरिटोक्रेसीकै कुराहरू मात्र गरेर पनि यसले हाम्रो देशमा भएको विभिन्न विविधताहरू यहाँको असमानताहरूलाई त्यसले जिम्मेदार छ। मेरिट मात्रै भन्दा पनि त्यो इट्स अ लोडेड वर्ड। तर के हुन्छ भने मैले आफ्नो अनुभव व्यक्तिगत अनुभवको हिसाबमा चाहिँ त्यो चाहिँ सबै काङ्ग्रेस एमाले र माओवादी र अरू सरको दलहरूको यो जुन भाव बन्दा छ नि यसले चाहिँ विश्वविद्यालयले एकदमै ध्वस्त बनाएको थियो।
0: शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार राजेन्द्र दाहाल प्रधानमन्त्री वा शिक्षा मन्त्रीले चाहँदा विश्वविद्यालयहरूमा व्यापक सुधार हुन सक्ने तर सरकारले कसरी काम गर्छ हेरेर मात्रै उसको प्रतिबद्धता बारे थप भन्न सकिने बताउँछन्।
2: शिक्षा र प्रज्ञाको केन्द्रमा बदल्न सक्छन्, त्यस कारणले शिक्षा मन्त्रीजीले जे भन्नुभएको छ त्यो असम्भव कुरो चाहिँ होइन। उहाँहरूले कसरी गर्नुहुन्छ भनेको कुरालाई के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लु प्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ त्यो फेरि आफूले नियुक्त गरेका मान्छे मात्रै अरू त्यहाँ हुनु, अरूले नियुक्त गरेका जति चाहिँ राजनीतिक हुनु भनेर तिनीहरूलाई विदा गर्नु, त्यो दृष्टिकोण राख्नु, अब यो के हो, यो कुराहरू स्पष्ट हुन लागेको छ। तर उहाँहरूले जो फेस भ्यालुमा चाहिँ उहाँहरूले भनेका कुरालाई सकारात्मक रूपमा लिनुपर्छ।
0: गत वैशाखमा सरकारले अध्यादेश मार्फत राजनीतिक नियुक्ति पाएका सयौं पदाधिकारीहरू एकसाथ पदमुक्त गर्दा विश्वविद्यालयका पदाधिकारीहरू पनि परेका थिए। यसैबीच असार तेस्रो साता सरकारले सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरिसकेको छ। अब अर्को विषय, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले कतै मन्त्रीले राजीनामा दिने त कतै मन्त्री बर्खास्त गर्ने गर्दा विकसित घटनाक्रमले असर पुग्ने नेताहरूले बताउँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नु अघि विगतमा संघीय सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा कांग्रेस र एमाले बीच सहमति भएपछि सातवटै प्रदेशमा दुई दलको मिलीजुली सरकार गठन भएको थियो। अहिले प्रदेशहरूमा कांग्रेस एमाले बीच तिक्तता आएपछि एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच छलफलहरू चलिरहेका विवरण आएका छन्। कांग्रेसले आफूहरू प्रतिपक्षमा बसेर जान तयार रहेको अभिव्यक्ति दिँदै आएको छ। यसै सन्दर्भमा हामीले संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मालाई सम्पर्क गरी शुरूमा प्रदेशमा भइरहेका राजनीतिक घटनाक्रमलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौं।
3: त्यसलाई मैले कसरी हेरिरहेको छु भने यो जुन आन्दोलन भयो जेएनयूको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो। दलहरूको बुझाइ, दलहरूको नेपाली राजनीतिप्रति उनीहरूको दृष्टिकोण, दलहरूको आन्तरिक खिचातानी, जसपाको तस त्यसो जुन पहिला थियो, मेरो विचारमा जनताका अगाडि थियो, छल्नु भयो।
0: यो चाहिँ खास के कारण जस्तो लाग्छ?
3: मुख्य कुरा त के भने उनीहरूको राजनीतिको ढाँचा नै परिवर्तन भएन कि। जेएनयू आन्दोलनले जुन प्रकारको नयाँ राजनीति चाहिन्छ नेपाललाई अब भनेर देखाउन खोज्यो, त्यो प्रति यिनीहरू कुनै पनि रूपमा सचेत नभएको देखियो। पदको लोभ उनीहरूमा उत्तिकै देखियो, पदका बिन्दु चाचुनी जुन पहिला थियो अहिले पनि त्यत्तिकै देखियो।
0: आउँदा चुनावमा चाहे प्रदेशको होस् अथवा स्थानीय अथवा संघको, अब आउने चुनावहरूमा यसले ती दलहरूलाई अझै घाटा पुग्ने देखिन्छ। त्यसो भए
3: मेरो विचारमा स्पष्ट रूपले देखिन्छ घाटा पुग्ने। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएका सरकार, बालिन सरकारबाट भएका धेरै कति समस्याहरू थिए जसको विरोध जनस्तरमा भइरहेछ, तिनलाई अगाडि लिएर आफूले नयाँ रूपको राजनीति, नयाँ रूपको विकासको एउटा रूपरेखा यिनीहरूले कोर्लान् देलान् भन्ने जुन जनतामा सोच थियो नि, त्यो सोचमाथि यिनीहरूले प्रहार गरे।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले नै यो प्रदेश सभाबारे पनि अलिकति फरक धारणा राखेर त्यो आवश्यक छैन भन्ने खालको कुरा आएको छ नि, त्यसलाई पनि मलजल गरे त्यसो भए अहिलेका बाँकी दलका गतिविधिले?
3: होइन, त्यसलाई चाहिँ मलजल गरेर म ठान्दिनँ, किनभने संघीय गणतन्त्रको अवधारणा जुन छ त्यो अवधारणा प्रदेशसँग एकदमै अन्यन्याश्रित रूपले जोडिएको छ। प्रदेशलाई तपाईँले झिकिदिनु भयो भने संहिता नै खारेज हुन्छ। जुन प्रकारले अर्थमन्त्रीले भने वा जुन प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय नेताहरू लागिरहेछ, प्रदेशलाई खारेज गरिदिनु हो भने हाम्रो संघीय गणतन्त्रको मूल मन्त्रलाई नै खारेज गर्नुहोस् तपाईँले। त्यसले गर्दा प्रदेशमा समस्या छन्, त्यो समस्याको समाधान हामीले खोज्नुपर्छ। प्रदेशको नेतृत्वमा पनि समस्याको समाधान खोज्नुपर्छ। प्रदेशलाई दलहरूले जुन रूपले हेर्छन् त्यो हेर्ने दृष्टिकोणमा पनि समाधान खोज्नुपर्छ। र प्रदेशको जुन अधिकार छ अहिले, प्रदेशको अधिकारलाई अलिक व्यापक बनाएर प्रदेशलाई पनि चलायमान बनाउने, प्रदेश र संघका बीचको जुन समन्वय छ त्यसलाई अलि गहिरो बनाएर लिएर जाने, प्रदेश र स्थानीय तहको जुन समन्वय छ

0: त्यसलाई पनि राम्रोसँग सौन गरेर लिएर जाने त्यतातिर हामी लाग्नुपर्छ, प्रदेशलाई खारेज गर्ने होइन। यदि राष्ट्रसभाले प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने तर्क अहिलेको यो जुन किर्तानले त्यो तर्कलाई बढी बल दिन्छ भन्ने ठानेको छ भने त्यो राष्ट्रसभाका निम्ति नै प्रत्युत्पादक हुन्छ। अहिले उनीहरूको सोच के छ भने पालिकाहरू जुन छ नि त्यो पालिकाको प्रतित्वबाट प्रदेश बनाउने भन्ने प्रदेशको सोच नै त्यो होइन। प्रदेशको सोच त के भने त्यो प्रदेशमा जति जात जातिहरू छन्, जुन जनसङ्ख्या छ, जुन जनसङ्ख्याको सामाजिक संरचना छ, बनोट छ, त्यो जनसङ्ख्याको सामाजिक संरचना बनोटलाई यथेष्ट रूपले त्यो प्रदेश सभामा प्रतिबिम्बित होस् भनेर हामीले प्रदेश चाहेको हो। उनीहरूको जुन प्रदेशको सोच छ त्यो प्रदेशको अन्तर्य जुन हो नि त्यो अन्तर्यभन्दा एकदम विपरीत छ।
1: पुराना दलहरू जो प्रदेशमा अहिले छन् उनीहरूको राजनीतिक खिचातानी त्यसले संघीयताको मर्ममाथि नै हान्छ भन्न चाहिँ सकिँदैन। अहिले त्यसो भने
0: संघीयतालाईको विरोध गर्नेहरूलाई त्यसले मलजल चाहिँ गर्न सक्छ, संघीयताको विरोध गर्नेहरूलाई केही सामल चाहिँ त्यसले दिन्छ, तर के भने संघीयताको विरोध त्यसले चाहिँ गरे जस्तो म ठान्दिनँ। त्यसले गर्दा अब अहिलेका जुन राजनीतिक दल छन् तिनले त संघीयतामा देखिएका जुन विसङ्गतिहरू छन् त्यो विसङ्गतिलाई प्रदेशमा देखिएका जुन विसङ्गतिहरू छन् ती विसङ्गतिहरूलाई एउटा समाधानको एउटा मार्ग खोजेर जानुपर्नेमा आफै खिचातानी गरेर आफ्ना विरोधीहरूलाई बल मात्रै गइरहेको छ।
1: त्यो म्यानेज गर्न नसकेको चाहिँ किन होला?
0: म्यानेज गर्न नसके नचाहेको यहाँ त ठिक छैन। हातमा सत्ता आयो भने जे पनि हुन्छ भनेर सत्तामुखी र शासन जुन सत्ता छ नि त्यो सत्ताबाट मातिएका मान्छेहरूको चाहिँ सोच हो यो। उनीहरूको नियत प्रदेशको विकासको छैन, उनीहरूको नियत प्रदेश र संहितालाई सबल बनाएर लैजाने छैन भन्ने कुरा यसले स्पष्ट भयो। त्यसले गर्दा अब एक प्रकारको धक्का यिनीहरूले पहिला गेन्जीको आन्दोलनमा खाए, त्योभन्दा अझ ठुलो धक्का यिनीहरूले प्रदेश तहमा खाए भने मात्रै अलिकति तिनीहरूबाट केही नयाँ प्रकारको सोच आउला, नत्र अहिलेका जुन राजनीतिक दल छन् ती राजनीतिक दल चाहिँ सुध्रिने ठाउँ छ मैले देख्दिनँ यसबाट।
1: उनी थिए संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मा। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षा प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न शहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: सरकारी प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आज प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र लीक सम्बन्धी मुद्दामा दोषीलाई सजाय दिन सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए। उनले देशका युवाको हित र उनको भविष्य आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको पनि बताएका छन्। मोदीले भनेका छन् यसबारे सम्बन्धित विभागलाई आवश्यक कार्यवाही सुनिश्चित गर्न निर्देशन दिइएको छ। युवाको भविष्यमाथि खेलवाड़ गर्ने कुनै पनि व्यक्तिलाई छोड़िने छैन। प्रधानमन्त्री मोदीलाई जवाफ दिँदै विपक्षी नेता राहुल गान्धीले उनकै शब्दमा मोदीले नै देशका युवाको भविष्यमा सबभन्दा धेरै नोक्सान पुर्याएका बताएका छन्। यसबीचमा भारतका विभिन्न स्थानका समर्थकहरूले डेलिभरी एप मार्फत खाना अर्डर गरेर दिल्लीका प्रदर्शनकारीहरूका लागि पठाइरहेका विवरण आएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. यति बेला रात्रिको 9 बजेको छ।
4: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौं। शुभरात्री।